0: कार्य महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केबी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
1: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिण्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाउ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढ़ाउने रफ्तार अलि सुस्त बनाउनुपर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआई का साम अल्टम्यान, एक्सएआई का इलन मस्क र गुगल डीप माइण्ड का डेमिस हर्षा बीचले तुरन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चीकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छूट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनिया तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विशेष सत्तारूढ़ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रम क्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ, तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढ़ेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर टार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: Sir. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब भित्री पृष्ठका खबर. सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभरि लागू गर्ने तयारी गरेको छ. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्.
3: मुस्ताङको गरफ झोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ़दै गएको जोखिम र विपदको सामना गर्न स्थानीय तहको साझा रणनीति तय गर्ने उद्देश्यले पहिलो पटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ. भदौ 30-31 गते हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मंचमा उठाउनुपर्ने माग तय गर्ने तयारी गरिएको छ.
2: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले घर बस्ती बगाएपछि नुवाकोटका बाढ़ीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ. बाढ़ीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्. गत वर्षको तीजमा निकै भीड़भाड़ र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम ढुंगेको महादेव मन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन.
3: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ. 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा निधन भएको हो. पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्थ्यो. लिम्बुले लामो समय काठमाडौँको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो. त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबल स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो.
2: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन्. चुमनोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 मुद्दे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए.
3: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्. महासभामा नेपालको जलवायुजन्य विपद, जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी

0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास ब्याङ्क लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। चीनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्।
6: अब खेल खबर। नेपालमा गएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मंचबाट नेपालको पक्षमा आवाज उठाएको छ। युरोपेली च्याम्पियन्स लीग अन्तर्गत 10 सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेरन बाचे विरूद्ध भएको खेलमा एएस रोमका खेलाड़ीहरूले नेपालका लागि एकसाथ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उठेका थिए।
5: अब विचार विश्लेषणको पालो। हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्व शीर्षकमा चुडामणी कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हर तरहले हिँड्दा, खाँदा, खेल्दा, बस्दा, सुत्दा वा जे सुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊ भनेर शिवजीकै चिन्तन, मनन, पूजन आदि गर्दथिन्। तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन्। उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन्, वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ। अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी 5 कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महा पतक नाश हुन्छ। यी नारीहरूले आफूले जे चिताए त्यही गर्न सक्दथे। त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ।
6: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz
1: हरपल
0: तपाईसँगै।
2: रेडियो अरुण टाइम चेक It's 6 AM
3: अहिले बिहानको 6 बज्यो।
4: चतुर्थी तिथि आज तीज पर्व।
5: जलमार्ग सञ्चालन बारेको कूटनीतिक बैठक स्थगित। मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
4: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको वेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2082 मा सहभागी बनौ।
7: आयोजक घरबझोङ गाउँपालिका जोमसुम मुस्ताङ।
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, र नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
3: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका 4 वटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 वटा दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी, दोस्रो लाइन भने जयबागुश्रीबाट देब्रेतर्फको मार्ग, दथु टोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघरको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरागणको सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने, र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन, उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाड़ी पार्किङका लागि गोहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक द्वारी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
2: २०७२ सालको भूकम्पले थिलोथिलो बनाएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेशको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 खर्ब 23 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको दूर्त क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढ़ीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रूपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड़ रूपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.3 अर्ब 54 करोड़ 99 लाख रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढ़ीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: भोटेकोशी बाढ़ीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढ़ीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढ़ी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढ़ीले बगाएको हो। 6.5 अर्ब रूपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढ़ी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरूङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढ़ीले रसुवागढ़ीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
2: काया कैरनमा आघात जन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ बाढ़ीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम अर्थतन्त्रमा एकपछि अर्को धक्का भोटेकोशी बाढ़ीपछिको पुननिर्माणमा 7.75 खर्ब लाग्ने प्रारम्भिक अनुमान व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य लगायत खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर भोटेकोशी त्रिशुली बाढ़ीमा घर सड़क र पुलको क्षति अभिलेख हुँदैछ तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध फातथल्लो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुननिर्माणको सफलता कति सड़क बने कति पुल जोड़िए कति घर ठड़िए भन्नेबाट मात्रै नापिदैन। बाढ़ीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ बालबालिकाको पढ़ाई र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने विज्ञको भनाई छ। अन्नपूर्ण पोस्टमा खबर छ।
5: भोटेकोशी बाढ़ीको झण्डै 3 हप्ता हुने लाग्यो। बाढ़ीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर त्रास बेचैनी निराशा निन्द्रामा समस्या झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन् तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद वासु आचार्यलाई सोध्नु भएको छ।
7: कोही न कोही यो ट्रमामा परेका विशेष गरी भूकम्प बाढ़ी जन्ने आघात युद्ध डरलाग्दा हिंसा दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर उसका कुराहरू सुनेर आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले पीएफए भनेर नामाकरण गरेको छ। मनको पीड़ा त छामेर थाहा हुँदैन। मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेशन आन्सर र क्वेशन आन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेक्न सकिने यो पीड़ा, अथवा मलाई झलकहरू धेर आए, अब जुन जम्मैको हकमा अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने म त अपराध बोधले त दुर्घटना घटाउन सकिन्छ नि त।
8: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
7: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
8: आघातजनक अवस्थामा सुझाव दिनै पाइँदैन,
7: दिनै पाइँदैन, सुन्नियो धेरै सुनियो नि, आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरी छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राखेर हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, चौथो ट्रमा मलाई ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएछ, अरे चौथो फेस गर्नुभएछ, चारवटा फेस गर्दा मलाई त अब जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझ गाउँ भन्ने कामको कुरा हो, कहिलाई के हेल्प गर्नु, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भन्नु भन्नु।
8: कस्तो राम्रो,
7: कस्तो राम्रो।
8: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग गरिरहेको,
7: दुई चार दिन, पाँच दिन, दस दिन, एघार एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त हिजो लिङ्क गरिएका, अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने,
8: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो
7: भन्ने पर्छ। यदिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरीले नि सिक्नुपर्छ, ट्रेनिङ जनपदले नै सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन, हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो, अन्त यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले सबैले सिक्नुपर्छ, र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पीएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले, र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ।
5: उहाँ हुनुहुन्थ्यो मनोविद बासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: कृषि मन्त्र नार्कसँग
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यसै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यससँगै मध्य पूर्वमा जलमार्ग सञ्चालन बारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाड़ी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
5: एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराती काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसएससी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपालले एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसंगमा भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
4: अब केही खबर संक्षेपमा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 देखि शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय कांग्रेसले गरेको हो।
5: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती देशका धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो छ घण्टामा तनहमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: भोटेकोशी बाढ़ीबाट घरबार विहीन पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढ़ी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
4: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सड़कको परीक्षण गरिएको हो। अब पालो उखानको
5: तीजका कुरा गरे नि खाए जस्तो हुन्छ।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुल्ला। विपदका कारण यस वर्ष तीजको उत्साह कम।
4: अर्थतन्त्रमा एकपछि अर्को धक्का। भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य।
5: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक। आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
4: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित। मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
5: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन। फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौं। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरी झुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दरखाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसमा

उपलब्धता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi sampark number 0975702008 98421-25969 98422-5496 98423-96686 र 98426-778 संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6 संखुवा सभा। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई डिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खापबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खापबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिथो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजात

0: संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखा सभा मोबाइल नम्बर 9852055079, जुनिता राई भोजपुर मोबाइल नम्बर 9852077376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: गरौँ कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखै सल्लै देखेर के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
5: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने, अब चैनपुरतिरै जानु पर्ला।
4: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड जीव फोटो स्टुडियो छँदैछ नि,
5: तप तोप त्यहीबाट हुन्छ त।
4: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाण पत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
6: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
7: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका 4, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 9841910181 र 9979786333।
5: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एक पटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने।
2: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौ त,
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै।
2: रेडियो अरुण टाइम चेक 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 सुनखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका

0: एक्चुअल खुरुङ संखुवा सभा
1: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
0: सपना सासङखर माधी नगरपालिका चार देवढुङ्ग संखुवा सभा
1: जीवन थाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया
0: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका तीन प्याउली भोजपुर
1: सुजाता यखा इलुम्बाङ धर्मदेवी नगरपालिका सात आँखी भुइँ संखुवा सभा हाल मोरङ
0: लिम्बु विजय पाँच खबर नगरपालिका एक कुसुवा संखुवा सभा हाल मलेसिया
1: अनिता गदाल धर्मदेवी नगरपालिका एक तेल्लोक संखुवा सभा
0: सुरत राई तुम्छ पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुबेत
0: बिरबल तामाङ साल्पा सिनिछो गाउँपालिका चार भोजपुर
1: रवि पहाडी मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया
0: गजेन्द्र राई साल्पा सिनिछो गाउँपालिका चार भोजपुर
1: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
1: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी शुभ प्रभात कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्ट्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। सँगसँगै नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँले हप्ताको सातै दिन साथीभाइ यही समय बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँले सुनिराख्नु भएको छ। व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी यो कार्यक्रममा तपाईँका आफ्ना विशेष शुभकामना सन्देश सँगाल्नेछौँ। यदि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र एकदमै बिहानीको बसाइ छ, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ साथीहरू, तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर अथवा कल गरेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ, यति बेला कतिपय साथीहरू त ओछ्यानतिर हुनुहुन्छ होला होइन, एकदम कतिपय साथीहरू घाँस दाउरा गर्नको लागि बारीतिर अथवा जंगलतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू बिहानको बसाइ यात्रा गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू बिहानको बसाइ नै छ, यति बेला खाना पकाउन खाजा बनाउन व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीले सुनेर साथ दिनुहोला भन्न चाहन्छु। बिहानीको बसाइ छ, यता चैनपुरतिर चाहिँ पानी परिरहेको छ, बाहिर झरी परिरहेको छ, तपाईँहरूकोतिर के कस्तो छ तपाईँले त्यो पनि व्यवसायमा जानकारी गराउन सक्नुहुनेछ। र विशेष गरी म व्यवसायमा हाम्रा जम्मा 20 जना मीडियाप्रेमी साथीहरूलाई मीडियाप्रेमी मनहरूलाई सम्झन चाहन्छु विशेष गरी, र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब पनि चाहिँ फटाफट आउनुहोला तपाईँहरूको लागि भनेर छुट्याएको नम्बर 98 40 68 68 23 लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी तपाईँको विशेष शुभकामना सन्देशहरू यदि लेख्नै पर्ने भन्दै पनि छन् भने पनि तपाईँले तपाईँको फोन लागेन भने पनि तपाईँले म्यासेज छोड्नु सक्नुहुनेछ हाम्रो फेसबुक लाइभ मार्फत होइन, लाइभको कमेन्ट बक्सबाट तपाईँले म्यासेज पनि गर्नुहोला भन्न चाहन्छु। तपाईँहरूको ती कमेन्टलाई म यो व्यवसायमा सम्भव भएसम्म लिने नै छु भन्न चाहन्छु। र विशेष गरी हरितालिका तीजको आज व्रत बस्ने दिन होइन, हिजो पहिलो दिन आज दोस्रो दिन होइन, अब कतिपय साथीहरू त व्रत बसिराख्नु भएको होला होइन, एकदमै अब हिजो दर खाने होइन, दर खाइसकेपछि व्रत बस्ने चरण हुन्छ, यति बेला व्रत बस्नको लागि कतिपय साथीहरू त बसी पनि राख्नुभयो होला, कतिपय साथीहरू मन्दिरतिर जानुभयो होला पूजा आराधना गर्नको लागि होइन, तपाईँ जहाँ हुनुहुन्छ आफ्नो ठाउँमा सुरक्षित रहेर चाहिँ मनाउनुहोला भन्न चाहन्छु। एकदमै पानी परिरहेको छ, यात्रामा हुनुहुन्छ भने त झन् अलिकति तपाईँ यात्रा गर्दाखेरि होइन बाटोको अवस्था बुझेर यात्रा गर्नुहोला भन्न चाहन्छु। र विशेष गरी फेरि पनि तपाईँ सम्पूर्ण हाम्रो दिदी बहिनी आमाहरू हुनुहुन्छ, विशेष गरी महिला आमाहरूलाई म फेरि पनि हरितालिका तीजको एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु मेरो व्यक्तिगत तर्फबाट। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीलाई शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको 29 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, तपाईँ वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं, नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना, परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी तपाईँ जो जति साथी जहाँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, बिहानीको बसाइ छ, यो बसाइमा तपाईँले कार्यक्रमको फर्मेट भन्दा बाहिर नगइदिनुहोला तपाईँहरू भन्न चाहन्छु, यो बसाइमा साथीहरू सम्झिने कोसिस नगरिदिनुहोला। तपाईँको शुभकामना सन्देश छ भने आएर राख्न सक्नुहुनेछ 98 40 68 68 23 लाइन खुल्ला छ। भन्दै भन्दै म भने कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्छु, शंखुवा सबै राम्रो भविन ढुङ्गानाका आवाजमा रहेको यो गीत तपाईँको लागि पहिलो सांगीतिक कसिलीको रूपमा राख्दैछु। गीतपछि म फेरि फर्केर आउने नै छु, कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा मैले एकदमै मिठो गीत राखेको थिएँ, विशेष गरी सङ्खुवा सभा जिल्लाकै होइन, यो सङ्खुवा सभा जिल्लाभरिकै एकदमै सबै धार्मिक स्थलहरू ठाउँहरू समेटेर एउटा बनाएको गीत हाम्रो भविन ढुङ्गाना भनौँ सङ्खुवा सभाकै गायक हुनुहुन्छ, उहाँले यो गीतलाई गाउनुभएको थियो र उहाँको आवाजमा मैले गीतलाई राखिसकेँ र अब भने म ढिला गर्दिनँ, म तपाईँहरूसँगसँगै व्यवसायमा कुराकानी गर्नेछु, तपाईँको शुभकामना सन्देश सङ्घाल्नेछु र आजको लागि फर्स्ट एन्ड लकीको लट साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ हाम्रो, तीर्थ राई बोल्दै हुनुहुन्छ है? हजुर हस्, हुन्छ तीर्थजी, अनि बिहानीको बसाई छ, के गर्दै हुनुहुन्छ नि?
1: अहिले बिहानीको बसाइमा चाहिँ यस्तो बसेर कार्यक्रम नै सुनिरहेको छु भन्नुपर्छ। यता मौसमको बारेमा भन्नुपर्दाखेरि चाहिँ यता पाँच साततिर एकदमै पानी परिरहेको छ अहिले भन्नुपर्छ, त्यता के कस्तो छ कञ्चोतिर पानी परेकै छ भने?
0: हजुर, यता चैनपुरतिर नै पानी परिरहेको छ भन्नुपर्छ, हिजो बेलुकाबाट नै पानी पर्दै थियो, राति पनि पानी परि नै रहेको थियो, अहिले पनि परि नै रहेको छ भन्नुपर्छ है त?
1: हजुर हजुर, भने मौसम सेमै रहेछ, अब चैनपुर नजिक नजिकै छ।
0: हजुर हजुर, नजिक नजिक नै हो, अब यो मौसम भनौँ आज र भोलि चाहिँ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ, त्यही भएर पनि अहिले झरी नै परिरहेको अवस्था छ है त तीर्थजी र चैनपुरतिर पनि। हजुर, एकदम पानी पर्ने छ, अझै टाइमहरू धेरै नै छ, धेरै नै पानी पर्ने सम्भावना छ अझै पनि। अनि के छ, चिया नास्ता लिनुभयो?
1: हजुर, म त चिया नास्ता खाइवरि पनि अनि तपाईँहरूलाई नै सुनेर बसिरहेको छु भन्नुभयो।
0: हजुर, खाइसकेर हजुर, मेरो चिया नास्ता भएको छैन भन्नुपर्छ, अब प्रोग्राम सकाइपछि मात्रै खाने हो नि त म त।
1: प्रोग्राम सकाएर मजाले चिया नास्ताहरू खाएर मजाले टर भएर यसो बस्ने होला।
0: हजुर हजुर, हस्छ, एकदम चिसो चिसो मौसम पनि छ नि त। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा तीर्थजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: मेरो आजको बसाइमा शुभ सन्देश राख्नु पर्दाखेरि आज हाम्रो सानो मिडिया ग्रुपको एकदमै मिडिया प्रेमी मिनी शेर्पा, सकेपटक मिडिया प्रेमी मिनी शेर्पाको जन्मदिन परेको छ, उहाँलाई यो प्रोग्रामबाटै हामी पठाइदिउँ, जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र त्यसपछिलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि सर हुनुहुन्छ सुरेन्द्रा दिन्छ, सुजा लोकामी, सानुमा शेर्पा, रिया तामी, सपना मोक्तान तामाङ, चन्द्रमा तामाङ, रञ्जना बाइङ राई, भूमिके राई, अनि मिडिया प्रेमी राई हुनुहुन्छ, स्वनिम शेर्पा, सुन्दर सरिना, बिन्दु प्रिया लगायत साथीहरू धेरै हुनुहुन्छ, अब सबैजनाको नाम लिएर पनि सकिँदैन किनभने अरू साथीहरूलाई पनि पालो दिनुपर्ने हुन्छ। त्यसै गरी जो जतिले कार्यक्रम सुन्दै हुनुहुन्छ र जो जतिले मलाई के छ भनेर सुन्नुहुन्छ, सम्पूर्ण साथीहरूलाई यसको शुभकामना सहित हजुरको बच्चाबाट छुटेर जान चाहन्छु। हस्त, नमस्ते, नमस्ते भयो।
0: हजुर नमस्ते, टेक योर, बाई बाई, शुभ दिन। साथी हुनुहुन्थ्यो यति बेला खाँदबारी छ तल्लो पाङ्ठाबाट तीर्थ राई हुनुहुन्थ्यो, तीर्थजीसँग म छुट्यो, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो?
2: धन्यवाद हजुर, म इन्दरीबाट युवराज पोखरेल, आज हरितालीको तीजको उपलक्ष्यमा हजुर लगाएर दिदी बहिनी सम्पूर्णलाई जय होस् मङ्गल होस् भन्न चाहन्छु हजुर।
0: हजुर हजुर, ल हजुरलाई पनि जय होस् मङ्गल होस् होइन, एकदमै सुखमय बितोस् तपाईँलाई पनि हरितालीको तीजको, आज व्रत बस्नु भयो कि भएन हो? ए व्रत चाहिँ बस्नुहुन्न, ल व्रत पनि बस्नु पर्यो नि त कहिले काहीँ त। हजुर हजुर, ए खन्चुवा पार्टीतिर परियो, व्रत बस्ने पार्टीतिर परिएन है? हजुर हजुर, ल हुन्छ, एकदम खुसी लाग्यो युवराजी आउनुभयो कार्यक्रममा, शुभकामना सन्देश तर्फै लागौ।
2: हजुर, शुभकामना सन्देश खेल्नु पर्दा हजुर लगायत टेक्निसियन साथीजीलाई आज हरितालिका तीजको मङ्गलमय शुभकामना नमस्कार गरे। यसै गरी भोजमा हुने हाम्रो राही खतवाल र हजुरको शङ्ख सभा हुने हाम्रो मन कुमारी खान्छु सेडुङ सरोज, अनि के अरे रोजिना नेवाने, सीता भण्डारी, अनि तेह्रसम्म आउने हाम्रो सेमी लिम्बू, अनि मेरो सम्झीहरू हुनुहुन्छ रत्न सम्झीहरू, हाम्रो शङ्कर ढकाल, रत्नबहादुर शर्मा
0: लगाय, हजुर
2: हजुर, घर परिवार छोराछोरी लगाय सम्पूर्णमा जय होस् भन्न चाहन्छु, नमस्कार।
0: हजुर नमस्ते, टेक योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल इटहरीको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश सबै समयमा राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते।
3: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर विपिन राई धनकुटाबाट बोल्दै हुनुहुन्छ, यहाँलाई कार्यक्रममा स्वागत छ विपिनजी। हजुर ल, अनि के गर्दै हुनुहुन्छ यो बिहानीको बसाइमा? हजुर पानी परिरहेछ, हामीलाई सुन्दै हुनुहुन्छ है? हजुर ल, एकदमै खुसी लाग्यो आउनुभयो, सन्चै आरामै हुनुहुन्छ? हजुर ल, सधैँभरि यस्तै राम्रै रहनु होला। अनि आउनुभयो कार्यक्रममा विपिनजी, तपाईँको शुभकामना सन्देश को कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला विपिन राई, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश सबै सबै साथीहरूमा एक मुष्टमा राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, फ्याफुल्ला रचना लामा बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ हाम्रो रचनाजी बिहानीको बसाइ छ, के गर्दै हुनुहुन्छ? हजुर चिया खाएर बसिराख्नु भएको छ है? हजुर ल, अनि आराम सन्चै हुनुहुन्छ? ओहो पानी परिरहेको छ रातभरि, यता पनि त्यस्तै छ भनौँ न, त्यस्तै त्यस्तै नै छ भनौँ न है? हजुर ल, हुन्छ आउनुभयो कार्यक्रम रचनाजी व्यवसायमा, शुभकामना सन्देश कसको लागि?
3: अनि मेरो टाइमतिर हुने आफूलाई धेरै धेरै सम्झेर मिठो माया भन्न चाहन्छु। अनि यही एक गते मेरो छोरा बेलुको जन्मदिन आउँदैछ, हजुरलाई इन्भाइट गर्न चाहन्छु है। अनि साथी हुनुहुन्छ कुकुरतिर मेरो कल्पना तामाङलाई धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु। साउजीतिर हुनुहुन्छ भाइ तामाङ, त्यहाँ साथी अनुभवलाई नि अब बेलुको गरे भन्न चाहन्छु। मेरो छोरा देवी देवी दुष्ट अनि त्यहाँ साथी हुनुहुन्छ वरुण चन्द्रलाई धेरै सम्झिरहेको छु। लगेस मैले पनि
0: हजुर नमस्ते, टेकियोर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रचना लामा, सङ्खुवा सभा पाङ्ठाको साथी हुनुहुन्थ्यो, उहाँसँग छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ, नमस्ते। हजुर हजुर हजुर गुड मर्निङ, नमस्ते, कार्यक्रममा यहाँलाई स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर अभागी मनिषा पोया बोल्दै हुनुहुन्छ चैनपुर भन्ज्याङबाट। हजुर अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न मनिषाजी, यति बेला के गर्दै हुनुहुन्छ? ए भनेपछि पानी परिरहेको छ, बाँदर आयो खेदाउनु गएर पनि घर जाँदै हुनुहुन्छ, चिप्लोमा नकुद्नु होला लडिएला फेरि। हजुर अब यस्तो नि त, छोटो छोटो मोटो मान्छे त्यति खासै लडे पनि त्यति साह्रो हुँदैन, लामो ठुलो अल्को मान्छे लड्यो भने त उठ्न गाह्रै पर्छ नि त। हजुर भनेपछि तपाईँ अल्गै हुनुहुन्छ, उठ्नु गाह्रै हुन्छ, त्यही भएर धेरै नकुद्नु होला है त चिप्लो बाटोमा। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो विषयमा, तपाईँको विशेष शुभकामना सन्देश तर्फै लागौ। हजुर नमस्ते, टेकियोर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अभागी मनिषा पोया चैनपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म कमेन्ट हेरिहाल्नेछु, कमेन्ट हराउँछ के गर्ने साथीहरू। यति बेला ढकाल धर्मराज हुनुहुन्छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज बिर्तामोड झापा गर्वैहाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज भदौ 29 गते जन्मदिन मनाउने मीडिया प्रेमी साथीहरू सङ्खुवा सभाकी सानु कमला, त्यसै गरी निमु शेर्पा, इलामकी बहिनी सुजाता पौडेल ढकाल, अनि धनकुटा सिद्धुवाकी गोमा ओझा अपेक्षा इटहरी अपेक्षा भन्नुभएको छ, इटहरीकी मुना श्रेष्ठ, भोजपुरकी साथी उसन लुइटेल भन्नुभएको छ, र बिना घले विराटनगरकी एफएम विराटनगर बीएफएम की पुरानो आरजे सीतापुरी चितवनका भाइ प्रकाश भण्डारी इलामका एसबी लिम्बुलाई जन्मदिनको धेरै धेरै शुभकामना र आमा बुबा दाजुभाइ आमा बुबा दिदी बहिनीहरूलाई हरितालिका तीजको पनि विशेष शुभकामना भन्नुभएको छ। तीर्थ राई हुनुहुन्छ उहाँले पनि यति बेला नमस्ते गुड मर्निङ भन्नुभएको छ। खाँदबारी तल्लो पाङ्ठाबाट तीर्थ राई कार्यक्रम मार्फत शुभकामना सन्देश आज हाम्रो चाहना मीडिया ग्रुपको सक्रिय सदस्य मीडिया प्रेमी निमु शेर्पाले जन्मदिनको विशेष शुभकामना उहाँलाई दिन चाहन्छु भन्नुभएको छ। र त्यसै गरी कल्पना साम्पाङ हुनुहुन्छ उहाँले भोजपुर घर भइहाल काठमाडौँबाट गुड मर्निङ नमस्ते ह्याप्पी तीज भन्नुभएको छ। हजुरलाई पनि ह्याप्पी तीज अनि आज शुभकामना राख्नु पर्दा मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई गेट वेल सन अनि मिस यु लभ यु भन्न चाहन्छु र सबै सबैमा शुभ दिन भन्नुभएको छ। अन्त्यमा उहाँले लेख्नुभएको छ बाबा विनोद साम्पाङ अनि एन्ट मामु अञ्जन यात्री प्यारी साम्पाङलाई जन्मदिनको अग्रिम शुभकामना भन्नुभएको छ। नवीन जोशीले शुभ दिन होल भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट को बोल्नुभयो? हजुर अरुण पारी भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। के छ हाम्रो वरुणको खबर खबर सुनाउनुहोस् न, बिहानीको अवस्था के गर्दै हुनुहुन्छ?
4: ठिकै छ, राम्रै छ। यता त रातिदेखि पानी पर्यो।
0: हजुर भने
4: पानी पर्छ त एकदम मजाले झमझम पानी पर्छ। अब त्यही हो, म त अहिले बेडमै छु खासमा चाहिँ।
0: ओहो भनेपछि अब पानी त परिरहेको छ अनि बेडतिरै सुतिराख्नु भएको छ है? हजुर पानी परिरहेको छ यता पनि, त्यस्तै त्यस्तै नै छ भनौँ न वरुण जी। के गर्ने अब झरीको समय आयो, झरी पर्छ होला एक दुई दिन चाहिँ। हजुर एकदमै पर्छ होला जस्तो लागिरहेछ, त्यहाँ परिरहेको छ। अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश राखै लागौँ।
4: विशेष गरी त अब तपाईँलाई नि एकदम आज दिन शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना अनि तीजको पनि शुभकामना। अनि अब आज हरितालिका तीज सबैजना दिदी बहिनी अब मम्मीहरूलाई एकदम जन्मदिनको तीजको शुभकामना। अनि आज जन्मदिन मनाउने हाम्रो एकदम विद्या प्रेमी साथी अनि अलिक छुट्टी छुट्टी साथी हाम्रो सानो कमलालाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना। तपाईँले चाल्नुभएका ढाल्नुभएका हरेक पाइला पाइलामा चाहिँ एकदम सफलता मिलोस्, जन्मदिनको धेरै धेरै शुभकामना। यो शुभकामना चाहिँ म अनि मेरो एकदम प्रिय साथी आशिष नयन बस्नेत ढकाल धर्मराज र बहिनी हिमा राईको साइडबाट भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो रतन लामाको छोराको पनि जन्मदिन आउँदैछ, बाबुलाई पनि एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो सुनु सुन्ता सुन्ता कुलुङ अनि ढकाल धर्मराज भइहाल्नुभयो लगायत सुमी लिम्बु अनि धेरै साथीहरू हुन्छ, सबै सबैलाई आज दिन एकदम शुभ रहोस् भन्दै छुट्टिन्छु ल। बाई बाई।
0: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो वरुण चञ्चलले भोजपुरबाट, उहाँसँग म छुटेँ। यति बेला सानो कमलाले लेख्नुभएको छ हेलो गुड मर्निङ नमस्ते क्युटी सुमिता गुड मर्निङ है, म सानो कमला चैनपुर भन्ज्याङबाट प्रोग्राम सुन्दैछु र ह्याप्पी बर्थडे टु यु मिडिया प्रेमी निमु शेर्पालाई, त्यसको पनि शुभकामना सबै नेपालीहरूमा भन्नुभएको छ। आज चाहिँ मेरो जन्मदिन परेको छ, जन्मदिनको विशेष धन्यवाद। जन्मदिनको अब उहाँको कमेन्ट हेर्दै थिएँ, उहाँको कमेन्ट हरायो, के गर्ने कमलाजी, निराश नहुनुहोला। यति बेला म सञ्जीव नेपाली भन्दा पनि हाम्रो सानो कमलालाई एकदम जन्मदिनको अग्रिम रूपमा शुभकामना व्यक्त गर्न चाहन्छु। कमला तपाईँले थालेको चालेको काम सबै पुरा हुँदै जान्, तपाईँलाई फेरि पनि एकदमै जन्मदिनको विशेष शुभकामना। यति बेला सञ्जीव राई हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म चैनपुर नगरपालिका 10 माक्पा घर भइहाल युवैबाट हो, प्रोग्राम सुन्दैछु, सबैमा शुभ दिन भन्नुभएको छ। स्वर्णिम राई हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, सबै सबैमा शुभ दिन भन्नुभएको छ। विष्णु कुमार तामाङले पनि हेलो गुड मर्निङ नमस्ते, माथिबाट सुन्दैछु है, शुभ दिन अल भन्नुभएको छ। मिलन घायल मुटोले पनि गुड मर्निङ, सबै सबैमा शुभ दिन भन्नुभएको छ। यति बेला रोजु राई हुनुहुन्छ, उहाँले पनि भोजपुरबाट सुन्दैछु, हरितालिका तीजको शुभकामना भन्नुभएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो गुड मर्निङ नमस्ते।
5: हेलो गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर पाँच कमनबाट सपना बोल्दै हुनुहुन्छ है?
5: हजुर एकदमै।
0: हजुर एकदमै, के छ नि सपना यति बेला, के गर्दै हुनुहुन्छ?
5: यतिखेर खाना बनाउँदै प्रोग्राम सुन्दै कल ट्राई गर्दै थिए, लागिहाल्यो।
0: हजुर खाना बनाउँदै प्रोग्राम सुन्दै कल ट्राई गर्दै हुनुहुन्छ, जे होस् कल पनि लगाउनु भयो होइन?
5: हजुर
0: ल हुन्छ, आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश राखै लागौ न त।
5: हुन्छ पाँचमा त हजुर लगाइदिएको थियो अरूलाई आजको दिन शुभ प्लस कार्य सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहेँ। हुन्छ अनि आज जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो प्यारी साथीहरू हाम्रो सानो कमलालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि अर्को साथी हुनुहुन्छ हाम्रो प्यारी साथी हुनुहुन्छ मित्रत्री मिनी मुसेर्पा, उहाँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना। हजुरले चाल्नुभएका थाल्नुभएका हरेक सफलता सफलतै सफलता रहोस् भन्न चाहन्छु। अनि अब साथीहरू धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने सबै सबैलाई आज जन्मदिनको कामना भन्दै छुट्टिन्छु ल। नमस्ते,
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ, उहाँसँग छुट्टी यति बेला सपना तामाङकै कमेन्ट रहे, उहाँले गर्नुभएको छ। उहाँसँग मेरो भर्खर कुराकानी भयो, उहाँले पनि सुन्दैछु पास कमनबाट मिडिया फिल्म निमुसेरको र सानो कमलालाई जन्मदिनको शुभकामना दिन चाहन्छु भन्नुभएको छ। त्यसै गरी यति बेला राजकालीकोटेले गुड मर्निङ मिजापल हिरो राजकालीकोटे वीरतामर झापा जस नाउ युवीबाट भन्नुभएको छ। त्यसै गरी राई सँगसन हुनुहुन्छ, उहाँले हरितालिका तीजको सबैमा शुभकामना है भन्नुभएको छ। रेनी सराई सहित भूमिबाट बाई बाई भन्नुभएको छ। कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ। सेवा ढोक सेवा सेवा रो के छ हाम्रो इलामबाट दिल्सा राइनीको खबर सुनाउनुहोस् न।
6: मेरो खबर एकदमै ठिकठाक छ, यता चाहिँ अलिअलि पानी पर्न खोज्दैछ हो, अब पर्छ होला जस्तो छ।
0: हजुर हजुर, भनेपछि अलिअलि पानी पर्दैछ, पानी पर्ला जस्तो नै हुँदैछ होइन? भनेपछि कुरा त कडा आयो त, अलिअलि पानी पर्दैछ, पानी पर्ला जस्तो पनि हुँदैछ। ओहो दिलसाजी, यसरी नहसाउनुहोस् न मलाई। हजुर हजुर, कता कता चिप्लिनु भन्दा पनि तपाईँ सपनामा हुनुहुन्छ जस्तो लाग्यो है मलाई चाहिँ, यसो अनुमान गर्दाखेरि। हजुर हजुर, हजुर ल ल ल, हुन्छ मिलाएर बुझ्नु पर्यो नि त। अनि ल हुन्छ, अनि के छ आउनुभयो खाली क्रममा, यति बेला के गर्दै हुनुहुन्छ?
6: सधैँ चिया पिउने टाइम हुन्छ कि, अनि चिया पिउँदै अनि यसो पुर्याउँदै सुनेको छैन, आज बत्ती नै छैन बेलुकादेखिको। अनि अब फेरि मेरो चाहिँ मोबाइल पनि एकदमै राम्रो खालको परेर होला, अब एक
0: बिहानदेखि
6: दिन्छ नि त,
0: त्यही
6: भएर
0: त्यही त सुन्नुहोस् न, तपाईँको त आइफोन प्रो म्याक्स 14, 15, 16, 18, 20 कुन परो? ए ल 17 भएर बिहान बेलुका चाहिँ एकदम झ्याप झ्यापी एकदम मजाले साथ दिन्छ है। भनेपछि खत्रै कम्पनीको पर्या रहेछ, अलिकति बचत गरेर चलाउनु होला है त, जो गरेर
6: भइहाल्छ।
0: हजुर ल हुन्छ, अब कुराकानी धेरै लामो गर्नुभन्दा नि तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।

0: श्रीमतीको कामना काले सफलताको शुभकामना। अनि मान्छे सन्तिपुरमा म टेरिसा प्यारिसा छ त अनि मेरो प्यारी भनेर प्यारी साथीहरू युनिसा प्लस हाम्रो अस्मिसितामा विशेष श्रीमतीको कामना। अनि आज जन्मदिन मनाउँदै हुनुहुँदो रहेछ हाम्रो मिठा प्रेम साथी निमु शेर्पालाई जन्मदिनको धेरै धेरै शुभकामना, हेप्पी बर्थडे टु भन्न चाहन्छु। अनि आदरणीय अनि मनको दाशी नानी बस्नेत प्लस हाम्रो दादा जीवन सबेन प्लस कृष्ण तामाङ दादालाई पनि शुभदिन। अनि प्यारी जन्मदिन
1: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला इलामबाट दिलसा राई उहाँसँग म छुटेँ। उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म दुईतिरै लिन्छु कमेन्ट पनि हराको हराकै छ। रोमन मोक्तान तामाङले शुभ दिन सबैमा है हेलो गुड मर्निङ नमस्ते फ्याफुल्ला भोजपुर एजेन्जी भोजपुर घर भइहाल सात समुद्र पारीको देशबाट रोमन मोक्तान तामाङ हो भन्नुभएको छ। त्यसै गरी उहाँले लेख्नु भएको छ विश राख्नु पर्दा हजुरलाई एन्ड ह्याप्पी बर्थडे टु यु सन कमला भन्नुभएको छ र सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी छेत्लिङ सङ्गीता हुनुहुन्छ हेलो गुड मर्निङ प्यारी सुमिता भन्नुभएको छ हजुर गुड मर्निङ के चाहने हो भन्नुभएको छ। मेरो खबर ठिकै छ राम्रै छ तपाईँको के छ त्यो पनि सुनाउनु होला। म रविबाट छेत्लिङ सङ्गीता गुड डे डियर निर्मला साथी दिल्सा एन्ड ह्याभ अ गुड डे अल भन्नुभएको छ। ल ठिक छ सङ्गीता कार्यक्रम सुन्दै हुनुहुन्छ होला तपाईँ रेडियो रविबाट नै हुनुहुन्छ। यति बेला म अर्कोजना साथीलाई लिन्छु कहाँबाटको हुनुहुन्छ हेलो नमस्ते हजुर जय होस् मङ्गल होस् तपाईँको शुभ नाम पाउन युवराज पोखरेल अघि पनि तपाईँ नै बोल्नु भएन ओहो युवराज पोखरेल जस्तो लागेको थियो अघि त्यस्तै लागेको थियो मलाई कि मैले अर्कोजना साथीको नाम लेखाएर ए शङ्खुवा सभा तपाईँले अर्को रेडियोमा फोन गर्नुभयो कि कहाँ फोन गर्नुभयो युवराजी ए हे रेडियो अरूतिर आयो ल हामी छुट्छौँ है हजुर ल साथी हुनुहुन्थ्यो युवराजी तपाईँ झुक्किनु भइरहेछ आज के भइरहेछ अब भने म कार्यक्रममा दायाँ बायाँ मोडिदिन अब भने म कार्यक्रम शुभ सन्देशको व्यवसायमा म एकदमै मिठो गीततर्फ लाग्छु। गीतपछि छोटो विश्राम रहन्छ विश्रामपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
2: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
1: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड जीव फोटो स्टुडियो छँदैछ नि,
2: सब थोक त्यहीबाट हुन्छ त।
1: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
3: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9891093181 र 9899786333।
2: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ, त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु, अब त्यहीबाट जाने
5: लाखे सल्लाह बेगर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
9: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
10: अन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
9: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
10: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
9: धन्यवाद दादा, म अहिले नै गइहाले।
10: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, किरक डसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
11: खराङ सम्पर्क सञ्जीव कटवाल 98135448।
10: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुनी रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ हप्ताको साथी दिन साथीबाट सुन्दै आउनु भएको छ। यही समय बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँहरूसँग जोडिनेछौ र अब पनि म ढिला गर्दिन, यो बसाईमा मैले धेरैजना साथीहरूलाई समेट्नु पर्ने हुन्छ। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, ल एकदम हाम्रो चैनपुरको साथी हुनुहुन्छ सानो कमला, बोल्दै हुनुहुन्छ है। हजुर हजुर, चिप्लो बाटो छ, बिस्तारै उकालो चढ्नु होला है। जे भयो नि, पार गरिसक्नु भएको छ। हजुर हजुर, ल हजुरलाई पनि एकदमै 30+ तपाईँको जन्मदिन परेको रहेछ आज, तपाईँलाई जन्मदिनको पनि एकदम अग्रिम रूपमा भारी भारी बोक्नै नसक्ने गरी शुभकामना छ है त कमलाजी। हजुर, ल हुन्छ। अनि यति बेला के गर्दै हुनुहुन्छ? हजुर, एकदमै प्रोग्राम सुन्दै कल ट्राई गर्नुभयो। जे होस्, मोबाइल घोचेको घोचेको गर्नुभयो, जे भए पनि कल लाउन सफल हुनु भएको छ नि त। हजुर, ल हुन्छ, आउनुभयो। तपाईँको शुभकामना सन्देश कसको लागि?
1: अनि आज अब विशेष मेरै जन्मदिन परेको छ, मलाई जन्मदिन हुने मेरो आधा मम्मीलाई आर्थिक मम्मीले सम्झना गर्न चाहन्छु। अनि त्यो जति साथीहरूले अब एकदमै गर्दै इच्छा राख्नु भएको छ फेसबुकमा, यता रेडियोतिर सबैतिर जता जता सिजन माध्यमबाट मलाई बर्थडे विस गरेर एकदम साथ सपोर्ट माया गर्नुभएको छ, सबैलाई एकदम मनाइदिन्छु, एकदम थ्याङ्क यू। अनि निश्चित सम्झना गर्न चाहन्छु। अनि अब हरि पालिका टिजको एकदम नेपाली दिदी आमा अब सबै सबैलाई धेरै धेरै शुभकामना।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानो कमला, चैनपुर भन्ज्याङको साथी, उहाँसँग छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर हजुर, नमस्ते, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर, पाँच खबनबाट तपाईँको शुभ नाम? विश्वास बराइली, पाँच खबनबाट बोल्दै हुनुहुन्छ। हजुर, ल कार्यक्रममा स्वागत छ तपाईँलाई। हजुर, ल हुन्छ। अनि विश्वासजी, तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ है। ल तपाईँलाई फेरि पनि कार्यक्रम शुभ सन्देशको बसाइमा स्वागत गरे, आउँदो बसाइमा पनि आउँदै गर्नुहोला है त। ल अनि यो बसाइमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा चाहिँ तपाईँलाई भन्न चाहे, अनि मेरो मम्मी यात्रामा हुनुहुन्छ, मेरो मम्मीलाई यात्रा सफलताको शुभकामना भन्न चाहे। अनि मलाई जति पनि साथीहरू विश्वास बराइली किन्नुहुन्छ सम्पूर्णलाई
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पाँच खबनबाट विश्वास बराइली, उहाँसँग नि छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नुभयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, नमस्ते, गुड मर्निङ, जय मातृभूमि, कुन ठाउँबाट को बोल्नुभयो? हजुर, एबिसी ट्रान्सफरिया काठमाडौँबाट बोल्दै हुनुहुन्छ। हजुर, ल कार्यक्रममा स्वागत छ हजुरलाई यहाँनिर, कार्यक्रम शुभ सन्देशको बसाइमा। हजुर, एकदमै मलाई पनि खुसी लागेको छ, म एकदमै सन्चै छु, आरामै छु, तपाईँले कस्तो छ?
1: हजुर, मलाई पनि एकदम ठिक ठाक छ, आराम कुशल मगाउने छु हजुरलाई चाहिँ एकदमै तिजको धेरै धेरै शुभकामना छ, ह्याप्पी तिज है सिस्टर।
0: हजुर, ल हजुरलाई पनि मैले सही कामना गरेँ है त। हुन्छ एबिसीजी, अब हामी निरन्तर रूपमै तपाईँहरूसँग जोडिनेछौँ, कहिलेसम्म समयले साथ दिन्छ तहिलेसम्म नै हामी जोडिन्छौँ नि त।
1: हजुर हजुर, एकदम तपाईँहरूको साथ हामी एकदमै निरन्तर रूपमा हामी पाइरहन पाउँ, हामी हामी पनि यसरी नै साथ दिइरहनेछौँ।
0: हजुर हजुर, हस् हुन्छ एबिसीजी, हामी जोडिने नै छौँ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला एबिसी ताजपरिया काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर प्रकाश कमर बोल्दै हुनुहुन्छ, कताबाट बोल्दै हुनुहुन्छ तपाईँ अहिले? हजुर चैनपुरबाट बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो प्रकाशजीको खबर खबर? हजुर ठिकै छ, राम्रै छ, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है? हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, तपाईँका शुभकामना सन्देश को कसको लागि?
2: फर्स्टमा त हजुरलाई अलिक शुभ भन्न चाहन्छु, अनि प्लिज ह्याप्पी प्लिज भन्न चाहन्छु, अनि धर्म देवी चार तिन हुन्छ बाबा
0: हजुर नमस्ते, टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो प्रकाश कमर चैनपुरबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर सबै समयमा राखेर छुटिसक्नु भएको छ। अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्कार, गुड मर्निङ, कार्यक्रममा स्वागत छ हाम्रो बिनु बिनिताजीलाई। हजुर ल, अनि के छ बिनु बिनिताजी, के गर्दै हुनुहुन्छ? हजुर खाना बनाउँदै हुनुहुन्छ यति बेला, अनि हामीले पनि सुन्दै हुनुहुन्छ कि नै? हजुर सुन्दै हुनुहुन्छ लाइभमा, जे होस् लाइभबाटै सुन्नु पर्यो नि त, अब फ्रिक्वेन्सी बढ्दैन होइन? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, तपाईँका शुभकामना सन्देश कसको लागि?
3: हुन्छ, मेरो शुभकामना सन्देश हजुरलाई नै आजको यस्तो गराउँछु भन्न चाहन्छु, अनि यता घरतिर हामीसँग मम्मीलाई धेरै सम्झना भन्न चाहन्छु, अनि भाइ आफूलाई जन्मको धेरै धेरै शुभकामना छ भाइ, आत्मा काय सबैको शुभकामना धेरै नयाँ सम्झना भन्न चाहन्छु, अनि आफ्नो कुटुम्ब पनि मनाउनु भने हाम्रो प्यारी साथी मुहरको लागि जन्मको धेरै शुभकामना छ साथी भन्न चाहन्छु, अनि दिदी पारालाई सबैको शुभकामना, अनि प्रकाशको सबै साथी रूपमा
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला बिनु बिनित शाशङ्कर, शङ्खुवा सभा पाँच खबनको साथी, हाल उदयपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला म अर्कोजना साथीलाई लिन्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते, हजुर
4: गुड मर्निङ, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्नुभयो? सुनिता कुलुङ बालाबाट। हजुर, अनि के छ हाम्रो सुनिताजीको खबर खबर सुनाउनुहोस् न।
4: मेरो खबर सबै ठिकै छ, राम्रै छ, पानी परिरहेको छ, सबै ठिकै छ, तपाईँको के छ?
0: हजुर मेरो पनि एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ है, त चैनपुरतिर नै पानी परिरहेको छ होला, सम्भवतः अघि त परिरहेको थियो, अहिले ठ्याक्कै कस्तो छ त्यो चाहिँ भन्न सकिनँ मैले। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ।
4: सबैले
5: अनि अब साथीहरूले हुन्छ जुन चाहिँ माध्यमिक स्कुलमा
0: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर साथी हुनुहुन्थ्यो हाम्रो सुनिता कुलुङ बालाबाट उहाँसँग छुटेर म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ यति बेला कमेन्ट पनि धेरैभन्दा धेरै नै साथीहरू कमेन्ट छ कतिपय साथीहरूको कमेन्टहरू धेरै नै हराइरहेको छ यति बेला म कमेन्टतर्फ लाग्छु यति बेला विल्सन लावती लिम्बू हुनुहुन्छ उहाँले जय होस् हजुरको शुभ बिहानी ह्याप्पी तिज छ ल भन्नुभएको छ हजुरलाई पनि सोही कामना हिमा राई हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु सानु कमलालाई भन्नुभएको छ त्यसै गरी चन्द्रमाया हुनुहुन्छ चन्द्रमाया तामाङले ह्याप्पी बर्थडे टु यु सानु कमला र मिडिया प्रेमी निमु शेर्पालाई र सबै साथीहरूमा ह्याप्पी तिज भन्दै गए ल बाई बाई भन्नुभएको छ ल ठिक छ तपाईँलाई विनिता दाहाल सुबेडी हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते डिकेटीबाट गुड मर्निङ विशेष भन्नुपर्दा भनेर उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ सबैमा शुभ दिन भन्नुभएको छ त्यसै गरी पूर्वेली आकाश हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते मि पूर्वेली आकाश फ्रम धरान ह्याप्पी बर्थडे टु यु सानु कमला एन्ड ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ सुरज राई तुम्सा हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु मिडिया प्रेमी निमु शेर्पा सबैलाई भन्नुभएको छ शुभ दिन भन्नुभएको छ उहाँले त्यसै गरी यति बेला भावना मगर हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते म पनि फेसबुक लाइभबाट सुन्दैछु है इन्डियाबाट हो प्यारे मिडिया प्रेमी निमु शेर्पालाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ हाम्रो मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ पाँच कमनको साथी जो हाम्रो यो कार्यक्रमको प्रायोजक मित्र पनि हुनुहुन्छ मैले सुरुमा उहाँलाई मैले भन्नु खोज्दै थिएँ तर हतारमा थिएँ म होइन हाम्रो मिडिया प्रेमी निमु शेर्पालाई जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु म र रेडियो अरुणको तर्फबाट निमु शेर्पालाई त्यसै गरी चामलिङ मिना हुनुहुन्छ उहाँले गुड मर्निङ ह्याप्पी तिज ओल भन्नुभएको छ त्यसै गरी यति बेला पौडी लेम्पी हुनुहुन्छ गुड मर्निङ ओल भन्नुभएको छ त्यसै गरी यति बेला शरण आली मगरले पनि गुड मर्निङ आज मिडिया प्रेमी निमु शेर्पाजीको जन्मदिन पर्या रहेछ जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ भावना चामलिङले हाई गुड मर्निङ मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ त्यसै गरी लिम्बु विजयले पनि यति बेला गुड मर्निङ नमस्ते अल भन्नुभएको छ ह्याप्पी बर्थडे टु यु मिडिया प्रेमी निमु शेर्पालाई भन्नुभएको छ सन्तोष काफेले पनि ह्याप्पी बर्थडे टु यु मिडिया प्रेमी निमु शेर्पा भन्नुभएको छ त्यसै गरी ह्याप्पी बर्थडे टु यु सानु कमला भन्नुभएको छ सन्तोष काफेले त्यसै गरी सुरेश राणा मगर हुनुहुन्छ उहाँले हेलो दिदी गुड मर्निङ नमस्ते म पनि सुन्दैछु सभापोखरी एक धुपुबाट सुरेश राणा मगर आज जन्मदिन परेको छ निमु शेर्पाको जन्मदिन परेको छ उसलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै गएल भन्नुभएको छ राजविराई काइलाले ह्याप्पी बर्थडे टु यु सानु कमला इन्टर मिडिया प्रेमी निमु शेर्पालाई भन्नुभएको छ त्यसै गरी यति बेला निरुषा खालिङ राई हुनुहुन्छ उहाँले निरुषाले लेख्नु भएको छ निरुषा खालिङ राई चैनपुर भित्रैबाट ह्याप्पी बर्थडे टु यु निमु शेर्पालाई भन्नुभएको छ त्यसै गरी यति बेला शुभ दिन डियर मित्र आले इन्टरमिडिएट प्रेमी निमु शेर्पालाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ दिलजा राई हुनुहुन्छ त्यसै गरी सविता हुनुहुन्छ सविताले हेलो गुड मर्निङ नमस्ते सविता भिवन हुनुहुन्छ उहाँले लेख्नु भएको छ गुड मर्निङ नमस्ते म भिवन चामलिङ सरी भिवन राई भन्नुभएको छ घर धनकुटा हाल दोहा हाल उहाँले लेख्नु भएको छ धनकुटा हाल धनकुटा उहाँले के लेख्नु भएको हो मैले उहाँको कमेन्ट राम्रोसँग बुझ्न सकिनँ उहाँले पनि हामीलाई सुन्दै हुनुहुँदो

0: नेपाली नेटवर्क यतिखेर सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा पनि धेरै डिजिटल प्लेटफर्मबाट पनि नेपाली बहस सुनिराख्नु भएको छ। फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ भने युट्युबमा नेपाली नेटवर्क टिभीबाट पनि प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ट्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी श्रद्धा संस्कार र उल्लासको पर्व तीज आज यतिखेर मनाइदिन्छ। तीजमा हिन्दू नेपालीहरूले महिलाहरूले प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज मनाउँदैछन्। भद्र शुक्ल तृतीयका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन्। आज नै श्रोता, तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ। हिजो डर खाने दिन, आज नेपाली महिलाहरूले तीजलाई रौनकका साथ, तीजको अर्को महत्वपूर्ण पक्ष डर खाने खुवाउने परम्परा पनि छ। र भद्र शुक्ल प्रतिपदाका दिन सेलिब्रेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ। तीजको महत्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौ। आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले भातृत्वको अर्थात मातृत्वको संकेत पनि गरेको छ। तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढंगले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई विदा समेत दिएको छ। तीजको महत्व के छ त र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्दै गर्दछौ। आदरणीय श्रोता, तीजले नेपालीहरूको समाजमा तीजको एकदमै महत्व छ र यो साउने संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने पनि पाइन्छ। यो पाला भोटेपछि बाढ़ीले गर्दाखेरि, रसुवा बाढ़ीले गर्दाखेरि तीजलाई निकै ठूलो समस्या पनि सृजना गर्यो। तर तीजको समस्या हुँदै गर्दाखेरि पनि अर्थात भोटेपछि आएको बाढ़ीका कारणले गर्दा मानिसलाई वितण्ड बचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौ। तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ। आज पनि पशुपतिमा धेरै श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गरेको छ। पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुला भएका छन्। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा चारवटै ढोका खुला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। आदरणीय श्रोता र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराएअनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ। यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा तीजको विषयमा पनि कुरा गर्न चाहन्छु। यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौ। आज ईआईको गति नियन्त्रण, पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति, आजको नेपाली बसमा यस विषयमा पनि कुरा गर्न चाहन्छु। किनभने ईआईले चाहिँ धेरै कुराहरूलाई सिन्डिकेट लगाएको छ। ईआईले आफैलाई स्वचालित रूपमा निरन्तर सुधार्ने क्षमता विकास गरेर अनपेक्षित साइबर हमलाका घटना निम्त्याएपछि यसमा मानिसको नियन्त्रण गुम्ने त्रास पनि बढ़ाएसँगै चार ठूला ईआई कम्पनीका प्रमुखहरू अब ईआईको गति घटाउनुपर्ने भन्दैछन्। र तर यो साँच्चीकै डर हो कि नियमन मागेर बजार कब्जा गर्ने दाउ हो, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, नेपाली बसमा व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य शुरू भएको छ। सरकारले रसुवागढ़ीमा नेपालका तर्फबाट पनि ट्र्याक खोल्ने प्रयत्न यतिखेर गरिरहेको छ। रसुवागढ़ी नाकादेखि स्याप्रोबेसीसम्म सड़क निर्माणमा सहयोग गर्न चीनलाई नेपाल सरकारको प्रस्ताव पनि रहेको छ। सहयोग गर्ने चीनको प्रतिबद्धता पनि छ, किनभने चीन र नेपाल जोड्ने नाका अर्थात रसुवागढ़ी नाका निकै नजिकको नाका हुने पनि अपेक्षा गरिएको छ। आज यस विषयमा पनि कुराकानी गर्न चाहन्छौ। आजको नेपाली बसमा हामी नेपालको राजनीति आखिर के छ, नेपालको राजनीतिक पक्षमा चाहिँ नेपाली कंग्रेसको पछिल्लो अवस्था, नेकपा एमालेको अवस्था र देशको अवस्था के छ, आज यस विषयमा पनि कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: हामी भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 0295701123,
2: मोबाइल नम्बर 9841062।
4: कहाँमा हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
5: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ?
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी,
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ, दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
7: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
6: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बास

0: भकाए नि मान्दिन कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: हाम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ। डिलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड
2: मर्निङ।
1: सबैभन्दा पहिला श्रद्धा संस्कार उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु। डिलाजी,
2: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायु हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत व्यक्त गर्न चाहन्छु। तीज चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान, आपसिक सद्भाव, भातृत्व, पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा गीत संगीत संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो। त्यसैले अहिले तीज चाहिँ समाजमा रहेका विद्यमान असमानता कुरुति विभेदलाई हटाउने सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ। तर आज देशको परिस्थिति बेग्लै छ। भोटे कुसीमा आएको बाढीले धेरैको चाहिँ ज्यान लिएको छ, परिवार विस्थापित भएका छन्, राष्ट्र शोकको घडीमा छौं। हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौ भने अर्कोतर्फ त्यो खालको सांस्कृतिक नाचगान खानपिनलाई प्राथमिकता दिएका छैन यो बात।
1: डाक्टर ढिला सगरौला, अनि तीजको अवसरमा दर खानु हो के खानु हो? दर चाहिँ हिजो
2: हामी दरै खाएनौँ, यो पालि
1: दरै खानु भएन। तीजको अवसरमा खासमा दर के बजारको दर र पहाडको गाउँमा बस्ने दर चाहिँ अलिकति फरक छ होइन? खासमा दरमा के खाइन्छ तीजको अवसरमा?
2: होइन, यो त पहिला खाने त परम्परा हो। चेलीहरू लामो समयसम्म माइत जान पाइँदैन थियो, पहिला परम्परा थियो। माइत जाने, मिठो मसिनो खाने, नाच्ने, रमाइलो गर्ने, भोलिपल्ट पूजा आजा गर्ने, परिवारको दीर्घायुको कामना गर्ने, त्यो खालको पर्व तीज हो। तर आज मैले देखे कहीँ पनि, म आफू पनि कहीँ दर खाएन होइन, आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ। तर हामी हर्ष र उल्लास सहित जसरी
1: तीज
2: मनाउँथ्यौँ, यो पालि चाहिँ हामीले चाहिँ यो सबै समर्पण गरेका छौँ। त्यो देश रोएको छ, महाविपत्ति छ, महासङ्कट छ, त्यसतर्फ मात्रै हाम्रो ध्यान छ, अरू खान बस्न रमाइलो गर्न छैन।
1: यो महिला सशक्तिकरणको पनि पर्व हो, महिला स्वतन्त्रताको पनि पर्व हो। तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँघरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी?
2: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन, त्यो खालको लैङ्गिक विभेद, यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तीज आउनुभन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तीज मनाउने परम्परा थियो। बिस्तारै बिस्तारै तीजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने संघ संस्था, पारिवारिक र पार्टी राजनीतिक कर्मीले आफ्नो संगठन निकायमा पार्टीले पनि महिलाहरूलाई डर खुवाउने त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ। र पहाडमा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराईतर्फ बेग्लै खालको पनि छ। नेपाली भन्दा बित्तिकै विविधता बीचको एकता हो, हरेक वर्ग तर तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तीजलाई मनाउन थालेको पनि मैले पाउँछु।
1: अब नेपाली कंग्रेसमा चाहिँ तीज मनाउनका निम्ति, दर खानका निम्ति यसपालि निमन्त्रणा आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तीज मनाउन पाइयो कि पाइएन? कस्तो अवस्था?
2: नेपाली तीज हामीले मनाएन, हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तीजको दर खाने दिन थियो। नेपाली कांग्रेसको कार्य सम्पादनको बैठक थियो, हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर। हामी बिहानदेखि बेलुकासम्म नेपाली कांग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लास सहित व्यापक सहभागिता सहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली कांग्रेसले हिजो मात्र बैठक गरेको छ। अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ, बैठक, संवाद छुटेका साथीहरूलाई पनि कसरी नेपाली काँग्रेसमा ल्याउने, केन्द्रीय समितिमा ल्याउने, एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौँ। आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौँ।
1: होइन, छुटेका मान्छेहरूलाई चाहिँ तीजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई
2: नेपाली काँग्रेस चाहिँ यो भड्किलो होइन तपाईँले भने जस्तो खान्ते पिन्ते वाला पार्टी पनि होइन,
1: अनि
2: त्यस्तो होइन, यो यो यसमा हामी केन्द्रित छैनौँ। अहिले चाहिँ हामी जसरी हामी तीजलाई राष्ट्रिय चाड भन्छौँ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली काँग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16-19 राष्ट्रिय महाधिवेशन छ। त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्। यसमा यति व्यस्त छौँ कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौँ र आन्तरिक रूपले नेपाली काँग्रेसको संगठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौँ।
1: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन, 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर
2: साहब? हलो अड्को भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नुभएको छ। धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली काँग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानत बाटो खुल्ला गरेको छ। यसले पनि नेपाली काँग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ। र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन 7 बुधे 5 बुधे माग थियो सबै चाहिँ नेपाली काँग्रेसले त्यसलाई स्वीकार गरेको छ। यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काँग्रेसको 15 महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काँग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ। दोस्रो जति पनि 14 महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिजो निर्णय भइसकेका छ। त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ, नेपाली काँग्रेसको महाधिवेशन 15 महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ। हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काँग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा 15 महाधिवेशन
1: खड्काजी त अब 15 महाधिवेशनको पक्षमा आइसक्नु भएको छ, होइन, धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ। उतापट्टि देउबा पक्षले पनि 15 महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ। त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको, देउबा पक्षलाई
2: रणनीति नै होइन, त्यो रणनीति नै होइन, आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाई हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो। तपाईँले देख्नुभयो
1: पार्टीबाट मात्र विदाई गर्ने कि हरेक ठाउँबाट विदाई गर्ने,
2: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थियो, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन, सहभागी छैन, जहाँ रुख छ जहाँ चार तारे जन्दा छ जहाँ विचार छ त्यही हाम्रो संलग्नता छ भन्नुमा छ। त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काँग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै संगठित हुनुपर्छ। 15 महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको
1: छ। होइन, अब कसरी चाहिँ मिलाउन सकिन्छ? अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेको छ नि डाक्टर साहब, होइन, दुईटा महाधिवेशन हुन्छ नेपाली कंग्रेसमा त्यसो भए?
2: हुँदैन, नेपाली काँग्रेस एउटै छ, नेपाली काँग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली काङ्ग्रेस 15 महाधिवेशनको तयारीमा छ, नेपाली काङ्ग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान त
1: संस्थापन पक्ष अटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर लैजान सक्नु पर्यो नि त रक्षा, पार्टीलाई मिलाउन सकेन नि त,
2: मिलाएर लैजानको लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो। यो भन्दा अगाडि अहिले अघि नै भनिसके, 5 बुधे 7 बुधे र हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौं त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भन्ने उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि 14 महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जानु हुँदैन भन्ने माग थियो। सबै त माग पूरा भएको छ नि त अब,
1: र
2: त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ। अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र संवादमा आदरणीय सभापति गगन कुमार थापा लाग्छ।
1: होइन, गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन, गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीलाई दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन, यो म्युजिकल थिएटर जस्तो भएको छ नि त, उहाँहरूको टाइम पनि भेटघाटै हुन सकेको छैन।
2: आदरणीय सभापति गगन कुमार थापाले जसरी निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र संवाद बिपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली काङ्ग्रेस। आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ, त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो, किन बनेन आफैमा तपाईँले भरे जस्तो एउटा प्रश्न उब्जिएको छ। तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने, सबैजना अटाउन सक्ने कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू अन्य आन्तरिक संवादहरू सभापतिज्यूले गरिरहनु भएको छ। मलाई त आशा छ धेरै साथीहरू ज जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा सबैजनाले हामी होइन जहाँ रुख क्षति छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
1: तर अब एउटा कुरा डाक्टर कस्तो छ भने नि, कंग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा, चारथरे झण्डामा हटाउने कुरा, रुखमा हटाउने कुरा, सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन आज तिजको अवसरमा, उहाँलाई के भन्नु सक्छ?
2: फ्लेक्सिबल हुनु छ यो भन्दा मैले भनिहालेँ, म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जर अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुस मशान्तसम्म जतिले नवीकरण गर्नुभयो सो त यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनुपर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नुभएको छ। अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन, नियमित भनेर रोक्नुभयो, उहाँहरूलाई पनि आउने अटाउने वातावरण सहित यो 15 महाधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ। सबै माग त पूरा भइसक्यो नि त,
1: अब माग पूरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने, केन्द्रीय सदस्यको पद ज्याप्पै दिइहाल्ने, त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै गर्दाखेरि
2: दुई कुरा छ। तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त संवाद भयो हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिज्यूले एउटा निर्णय गराउनु भएको छ कार्य सम्पादनमा, त्यो बाटो खुल्या छ। अर्कोतर्फ सभापतिज्यूले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ, यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ, अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर है धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काङ्ग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरित छु प्रतिबद्ध छु भन्नुभएको छ, मलाई त आशा छ त्यो दिन आउँछ।
1: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
2: एकदम वातावरण बन्छ बिस्तारै बिस्तारै सबैजना लोचिन।
1: देउबाजीलाई के गर्ने त्यसो भए त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ सम्मान गर्ने पार्टीमा?
2: होइन, सम्मान उहाँलाई, उहाँलाई दिँदा न त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति, दुई पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काङ्ग्रेसको विधानै छ, यसलाई सहज स्वीकार गरेर नेपाली काङ्ग्रेस विधानलाई मान्दै आएको हो। र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने सम्मानजनक विदाई गर्ने र यो पन्ध्रौं महाधिवेशनको मा उहाँ आउने बोल्ने सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ, कतिले चाहिँ यो यो मिल्नुपर्छ नभइकन हुन्न भन्नुभएको छ। आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लामो लडाई लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउपा नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त, अहिलेसम्म पहिला वातावरण बन्छ र भनेर आज वातावरण बन्यो त
1: वातावरण बन्छ। म त हिन्दू हो होइन, म हिन्दू हो, नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढङ्गले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ। कङ्ग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा,
2: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तिजको चाड पनि छ नि छ होइन, हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ होइन, सबै हिन्दू मुस्लिम छन् बौद्ध छन् विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने कुसाजा रूपमा पार्टी नेपाली काङ्ग्रेस, हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौँ। नेपाली काङ्ग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो, कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो। तर नेपालको संविधान जुन छ त्यसलाई हामीले सम्बोधन संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्मनिरपेक्षता लेख्या हुनाले जान सकिँदैन, त्यस कारणले नेपाली काङ्ग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन् उल्झन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो, सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काङ्ग्रेसले पनि बहस र संवाद चलाइरहेको छ, त्यसै कारणले हिन्दूले म हिन्दू हुँ हिन्दू हुँ भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने मुस्लिमले म मुस्लिम हुँ भन्दै गयो भने त त्यो धार्मिक सहिष्णुता जुन छ बस्दै आएको समाज छ त्यो बिथोलिँदै आउँछ कि, त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त।
1: हो, अनि जाँदा जाँदै अब नेपाली काङ्ग्रेसलाई एक ढिक्का भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त होइन, सबैजना एकै ठाउँबाट आएको होइन, यो हरितालिका तीजमा चाहिँ यो हरितालिका तीजमा मागेको मनोकामना पूरा हुन्छ होइन, श्रीमानको चाहिँ आयु लामो हुन्छ व्रत बस्दाखेरि, शिवजीको चाहिँ व्रत बस्छ निराहार व्रत बस्ने पनि प्रचलन छ, अब यसपालाको निराहार व्रत चाहिँ कंग्रेस एक दिक्का आउनुपर्छ भन्ने ढङ्गले चाहिँ जाँदा के हुन्छ डाक्टर साहब?
2: तपाईँले भने जस्तो हामी निराहार व्रत पनि बस्छौँ, कतिले पानी फलफुल खाएर पनि राति बस्नुहुन्छ होइन, पहिलो त यो एउटा हिन्दू परम्परा होइन, पार्वतीले शिवपति पाऊ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन, एकातर्फ यसको धार्मिक महत्व सांस्कृतिक महत्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्व पनि छ, हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन, एउटा चाहिँ यस्तो प्रतिबद्धतासहित पूजा अर्चना गर्छौँ, त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति। यो पालिको तिज चाहिँ के हुनुपर्छ भनेर आज राष्ट्रमा ठुलो विपत्ति आयो, महासङ्कट आयो, जलवायु परिवर्तनका संकेतहरूले आज महासङ्कट हामीले बिहोर्नु परेको छ, एकातर्फ हिमशृङ्खलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्, आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बिहोरेको छ, जुन हामीले गरेका छैनौँ त्यसको धार हामीले बोक्नु परेको छ, त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि सङ्कट त आइरहन्छ होइन, त्यो खालको तागत शक्ति आजको दिनले तीजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्। पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौं र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौं। सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौं। आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त
1: गर्दछु। समयको महत्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तीजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना।
2: धन्यवाद, सबैलाई शुभकामना।
1: स्वागत थियो नेपाली कंग्रेसका सभामन्त्री डाक्टर ढिला सङ्ग्रह। आज यसो नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः
3: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तँ गए तँ आए।
3: होइन, आजै आइपुग्छस् र।
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852545741।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: अब आज हरितालिका तीज, महिलाहरूले भातृत्व मातृत्वसँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेको सीमा बाढ़ी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ? शुरूमा
2: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट भोटेपछि बाढीबाट अब विपत्ता भएका 5,000 भन्दा बढी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 भन्दा बढीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौंको शव पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कूल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीड़ामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष राख्न सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदी बहिनी आमाहरूलाई छोरीहरूलाई उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्वपूर्ण चाड हो। माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीड़ाहरू पोख्ने, वर्षौं छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीड़ा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले चाड मनाउन सक्नुहोस् र त्यसले चाहिँ उहाँहरूलाई जो पीड़ामा हुनुहुन्छ त्यो पीड़ाबाट बाहिर आउनको निम्ति मदत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीड़ालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको हामी सबै पीड़ामा एकै ठाउँ छौं भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता सामूहिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढ़ाउन सकोस्
1: यसपल्ला नेकपा एमाले पनि तीजलाई अर्थात हरितालिका तीजलाई उल्लासमय ढंगले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर खुवाउने औपचारिक कार्यक्रम गरेन, होइन?

0: रसुवा उहाँको ट्रभारीका बाली पीड़ितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढंगले खालको स्वयं सेवामा हामीले रूपान्तरण गरेका छौं।
1: प्रदीप गिवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्यु संयममा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
0: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौ चाहे सांघाई कोअपरेशन अर्गनाइजेशन भनौ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झण्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढंगले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, संघाई कोअपरेशन अर्गनाइजेशनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसंख्याको चाहिँ झण्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र पाँचौं ठूलो अर्थतन्त्र भारत जोड़िएका यी दुईटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेनलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरूरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गुवाहामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बंगलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो। भाग लिनु नलिनु उहाँहरूको कुरा भयो, होइन? यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुल्ला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
1: कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि
0: विश्लेषण। त्यो होइन, किन त्यो त कुनै विपत्तिको सम्मेलन हो, त्यो त बेग्लै सम्मेलन हो, त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बंगलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बीचमा चाहिँ हामीले यो यसको संकेतलाई हामीले बुझ्नुपर्छ। कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरू को बीचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको राष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको संकेतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केटमा सांघाई कोअपरेशन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो, त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो, होइन? कुनै न कुनै हिसाबले त्यसको सहभागी राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पेसनमा भाग लिएर मतलब चीनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुईटै ठूला शक्तिरा मतलब यो क्षेत्रीय संगठनहरू जुन ढंगले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका ठुल्ठुला चाहिँ

0: गतिविधिहरूमा नेपाल कहिले पनि नजोडिनु भनेको चाहिँ नेपालको कुटनीति.
1: यहाँलाई त अब अलिकति अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नुभएको छ. परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ. आज हामी कूटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौं?
0: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, नरेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो. त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटनीति मामलामा म तीनवटा समस्या देख्छु. एउटा दुईविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुईविधा देख्छु. दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्व दिएको पनि देखिन्छ. मैले दुईटा उदाहरण भन्छु यस मुद्दामा. प्रधानमन्त्रीलाई भारतले परम्परा नै राम्रो आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो. त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन. अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हिमताबोध पाल्नु जरुरी छैन. तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, यो नेपालको पर्यटनको सबभन्दा ठूलो स्रोत हो, लगानीको पनि एउटा ठूलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनुपर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्. त्यो देशसँग उच्च तहमा तपाईँ इङ्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार भनेको छ बुद्धा डुब्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन. चीन त झनै एक खालको सशंकित देखिन्छ, पछिल्लो समय जुन ढंगका फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढंगले आए, गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका सम्बुद्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ. जन प्रधानमन्त्रीले रोसमबाटै उभिएर भारतको जमिन समेत हामी मिचेका छौं भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो. यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ, र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु. होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ. अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कुटनीति भनेको, बाह्य सम्बन्ध भनेको, परराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो. होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त गर्नुपर्छ. बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री सङ्घीय राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो. तर उहाँले उच्च स्तरीय त्यो संवादमा आए लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन. यी कयौं विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कूटनीतिक संवादमा अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू निजोड्ने भने
1: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै राष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी फर्मालिटी हाम्रो मोडालिटी जुन तरिकाले कुटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त गेवालीजी.
0: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु. किनभने यदि यत्रो ठुलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ आइलेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्रमन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको संकट छ. यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन. सरकारप्रति देशभित्र हाम्रो असहमति थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कुटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो. पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन. राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ. अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु. जस्तो अहिले केही विपत्तिको कुरा गरौँ, अब झन्डै झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ. अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइन लाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो, र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मकमा कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो. त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ होइन. त्यसो गर्दाखेरि पनि मुस्किलले $3.5 अरब जस्तो $4 अरब भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो होइन. अब अहिले अब कति प्राथमिकता हुनुपर्छ थाहा छैन. यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन संकटमा पर्दै जानेछ. यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ. त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु.
1: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौं श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ. तपाईँ र मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौला भन्ने त भएको, तैपनि अब यो बहसको अलिकति अधुरोपद र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
0: एकदम छोट तरिकमा भन्दा, अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवश्यक रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको छ.
1: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
0: प्रतिवेदन मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, यो बेकारमा भ्रम कसैलाई पनि नरहोस्. मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि, र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु. म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ, र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटिको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ संकल्प गर्छौँ र त्यो संकल्पका साथ अगाडि बढ्छौँ.
1: र अब पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ होइन, अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर हुनुहुन्छ.
0: प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल
1: गर्नका भाइरल गर्ने पक्षमा छैन,
0: चिप खालको भयो. मैले भन्दैछु, पहिलो कुरा त यहाँले बुझ्नु पर्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन. आज सिङ्गो राष्ट्र नै संकटमा छ, भर्खरै हामीले कुटनीतिको बारेमा यत्रो कुराकानीहरू गर्यौँ. भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो, यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली कांग्रेस त दङ्गनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो. कंग्रेसले पनि राम्रो जेल ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो. सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्यो भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिले सरकारमा नभएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा संकट भनौँ 23-24 विकसित भएको संकट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो, त्यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न। एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन्, र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन्। हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु। पार्टी एकताबद्ध भएर अगाडि बढ्छ।
1: यहाँको महत्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रदीपीजी
0: धन्यवाद।
1: नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन चाहन्छु।
2: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
3: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
3: ए लु जचाउन जानुपर्छ काका।
2: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
4: ल छ नि काका, 0 पोइन्ट छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029-570-1292, फोन नम्बर 98423-4509।
1: यतिखेर हाम्रो देशमा वरिष्ठ संस्कृतिविद, नेपालको कला संस्कृति धर्म विज्ञान सँग सँगै जोडेर अध्ययन अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक डाक्टर रामचन्द्र गौतम यतिखेर हुनुहुन्छ। गुरुदेव, म यहाँलाई प्रणाम गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु, नेपाली बसबाट स्वागत छ यहाँलाई।
7: हजुर, यहाँलाई धेरै धेरै धन्यवाद।
1: कस्तो छ यहाँको स्वास्थ्य अवस्था अहिले? सन्चो हुनुहुन्छ? ठिक छ,
7: ठिक छ, ठिक छ।
1: अब यो हरितालिका तीज होइन, यो आज व्रत बस्छन् महिलाहरू, निराहार व्रत बस्छन्। अब बजारतिर मनाइने हरितालिका र गाउँतिर मनाइने हरितालिकामा त अलिकति फरक छ भन्छन् दरखाने प्रचलनको बारेमा, तर यसको खास महत्व चाहिँ के हो यो तीजको चाहिँ?
7: अब यो तीजको महत्व अवर्णनीय छ बाबु। अब यो तीज भनेको यो भाग्र शुक्ल तृतीया हो आज, र यसलाई तीज पनि भनेर भनिन्छ। यो 3 दिन मनाइने भएको हुनाले तीज भने, अब तीज चाहिँ नेपाली शब्द हो। यो तृतीया, चौथी र पञ्चमी, यो 3 दिन मनाउनु पर्ने भएर तीज भने हो। तर अब यसपालि चाहिँ 2 दिन मात्रै बनाउनु पर्ने छ कि, यो तिथिको घटबडले गर्दाखेरिमा तपाईँको आज तृतीया र चौथी एकै दिन परेको छ क्या। अब तृतीयाको दिनमा आज चाहिँ तपाईँको शिवजीको उपासना गर्ने है, शिवजीबाट चाहिँ आशीर्वाद प्राप्त गर्ने, आफ्नो र आफ्नो परिवारको कल्याणको लागि र सार्थक जीवनको लागि चाहिँ यो व्रत बस्ने चलन आएको हो। र अब यो आज चाहिँ यो शिवजीको उपासना गर्नुको साथै गणेशको पनि, शिवजीको छोरा गणेश, गणेशको पनि उपासना गर्नुपर्ने छ क्या। यो यो शास्त्र अनुसार चाहिँ नै त्यस्तो स्थिति भएको छ। भोलि हुनुपर्ने चौथी है यो गणेशको उपासना गर्ने दिन, तर आजै परेको छ। यो शिवजीको उपासना गर्ने र गणेशको उपासना गर्ने एउटै दिन परेको छ आज। त्यसो भएको हुनाले शिवजीको पनि दर्शन गर्ने, शिवजीको पनि पूजा आजा गर्ने, र तपाईँको यो गणेशको पनि अब गणेशलाई अर्घ दिने, सूर्यलाई अर्घ दिने, पूजा आजा गर्ने काम दुइटै चाहिँ आज गर्नुपर्ने छ शास्त्र अनुसार। त्यो भएको हुनाले अब यो तीज चाहिँ नि विशेष गरेर आफ्नो दीर्घ जीवनको लागि, पतिको दीर्घ जीवनको लागि र परिवार सबैको दीर्घ जीवनको लागि, कल्याणको लागि, ऐहिक सुख शान्तिको लागि र पारलौकिक सद्गतिको लागि पनि यो व्रत बस्ने हो महिलाले। त्यसो भएको हुनाले अब यो व्रत चाहिँ नै तपाईँको त्यो 3 किसिमको हुन्छ क्या। यो तपाईँको निराहार जलाहार र फलाहार स्वास्थ्य अनुसार चाहिँ नै हामी यो व्रत बस भन्ने चाहिँ शास्त्रको आदेश हो।
1: गुरु अब कस्तो छ भने नि पशुपतिनाथ पाशुपत क्षेत्र बिहानैदेखि तीन बजीबाट खुल्ला छ होइन, पाशुपत त अब काठमाडौँमा मात्रै छ होइन, यो एउटा धाम हो, देशका धेरै शिवालयहरूमा चाहिँ आज भक्तजनको भिड पनि लाग्ने गर्दछ। पाशुपत क्षेत्रमा आउन नपाएका महिला दिदीबहिनीहरू आफ्नो नजिकका शिवालयमा त जानुहोला, किनभने 350-400 रेडियोले चाहिँ हामीलाई प्रत्यक्ष रूपमा यतिखेर प्रसारण गर्नुभएको छ। लाखौं दर्शकहरू र श्रद्धालु भक्तजनहरू अब मन्त्री जाने तयारीमा भएका भक्तजनहरूले पनि हामीलाई सुनिराख्नु भएको छ। यसको विधि होइन कुन तरिकाले चाहिँ हामीले चाहिँ यो पर्वलाई मनाउने महिला दिदीबहिनीहरूले यसको विधिको प्रक्रियाको विषयमा कुरा गरौँ न अलिकति।
7: हो अब यो चाहिँ तपाईँको यो अब शिवजीको दर्शन गर्ने जस्तो पशुपति जाने अब पशुपति अहिले त चाहिँ तपाईँको अब ठाउँ ठाउँमा चाहिँ शिवजीका मन्दिरहरू छन् है, पशुपति जान नसक्नेले चाहिँ आफ्नो नजिकमा चाहिँ शिवजीको मन्दिर जहाँ छ त्यहाँ गएर चाहिँ शिवजीको दर्शन गर्ने पूजा आजा गर्ने, अब त्यहाँ पनि जान नसक्नेले घरमै पनि पूजा लगाउने व्यवस्था छ बाबु शास्त्र अनुसार है, घरमै पनि पूजा चाहिँ शिवजीको स्थापना गरेर शिवलिङ्ग स्थापना गरेर शिवजीको पूजा गर्ने गणेशको पूजा गर्ने व्यवस्था त छँदै छ नि शास्त्रमा। त्यसो भएको हुनाले अब जो मन्दिरमा जान सक्छ मन्दिर जाने, मन्दिर नजिक पशुपति जान सक्नेले पशुपति जाने, नसक्नेले जहाँ आफ्नो घर नजिकमा जाने शिवजीको मूर्ति छ मन्दिर छ त्यहाँ गएर शिवजीको दर्शन गर्ने शिवजीको पूजा आजा गर्ने, र अब त्यो पनि भएन भने घरमै पूजा लगाउने चलन छ बाबु, घरमै शिवजीको उपासना गर्ने चलन छ। अब यो चाहिँ तपाईँको यो व्रत चाहिँ नि तीन किसिमको हुन्छ, मैले अघि नै पनि भनिसकेँ, तपाईँको निराहार जलाहार र फलाहार। अब अहिले कतिपय महिलाहरूको एउटा गुनासो छ क्या, यो अब शिवजी अब आफ्नो पतिको दीर्घ जीवनको लागि चाहिँ नि हामीले चाहिँ यत्रो चाहिँ व्रत बस्नुपर्ने अब टाउको दुख्ने वाको अघि लाग्ने यस्तो हुन्छ भनेर भन्ने पनि गुनासो चाहिने महिलाहरूले गरेको सुनिन्छ, त्यो उहाँहरूले नबुझेर हो। आफ्नो स्वास्थ्य कस्तो छ, आफ्नो स्वास्थ्य चाहिने सर्वतः प्राणको उपाय भनेको छ क्या शास्त्रले, चाहिँ सबभन्दा पहिला आत्मा जोडा हो है, आत्माको रक्षा गर अनि मात्रै चाहिने व्रत बस्ने काम गर भनेर भनिन्छ। त्यसो भएको हुनाले अब यो तपाईँको आज दिनभरि व्रत बस्नुपर्छ भोकै बस्नु र भोलि बिहान मात्रै चाहिने सूर्यलाई अर्घ दिएर खानु भन्ने चाहिँ एउटा पक्ष हो है, तर त्यो चाहिने आफ्नो स्वास्थ्य हेरेर गर उमेर हेरेर गर भन्ने पनि छ। अब कसैलाई त्यस्तो रियाटा लागेको छ त्यस्तो व्रत दिनभरि भोको बस्नु सक्ने क्षमता छैन भने त्यस्तो शरीरले चाहिने त्यो भोको बस्नु चाहिने अलिकति अप्ठ्यारो हुन्छ, कसैलाई रोग व्याधि होला सुगर होला के होला है, त्यस्तो मान्छे पानी खाएर बस यो एउटा पक्ष भयो। अब पानी खाएर पनि भएन भने तपाईँको चाहिने निराहार केही नखाई बस है, आज दिनभरि भोलि त्यसो भएर यो दर खाने गर्ने चलन पनि आएको हो क्या बाबु है, हिजो राति चाहिने तपाईँको राम्रो चाहिने गरिष्ठ एउटा गजिलो खाना खाएर आज दिनभरि भोको बस्नु पर्ने भएको हुनाले भन्ने हिसाबले चाहिने त्यो दर खाने भनेर भन्ने चलन आएको हो। अब सक्नेले चाहिने दिनभरि भोको बसेर भोलि बिहान मात्रै खाने हो, नसक्नेले पानी खाएर बस्ने, पानी खाएर पनि हुँदैन भने फलफुल खाने बाबु, फलफुल निराहार जलाहार र फलाहार यो तीन किसिमको व्रत हुन्छ क्या। त्यस भएको हुनाले यो तीन किसिमको व्रत चाहिने आफ्नो स्वास्थ्य हेरेर स्वास्थ्य चाहिनेमा खराब गर्दैन भने चाहिने अब भोको बसुवा पनि हुन्छ है, भोलि बिहान मात्रै खाए हुन्छ, अब होइन स्वास्थ्य त्यस्तो ठिक छैन भनेदेखि चाहिने पानी खाऊ, पानी खाने पनि भएन भएन भने होइन फलफुलमा चाहिने तपाईँको अहिले चाहिने स्याउ केरा अम्बा इत्यादि चाहिने जे चाहिने सिजन अनुसारको फलफुल।
1: अब यो निराहारै बस्नुपर्छ भन्ने त छ कि शास्त्रीय मान्यता अनुसार चाहिँ अलिकति यसो पेटमा भोजन गरेर बस्दा पनि हुन्छ, यो फलफुलहरू भोजन गरेर बस्दा पनि हुन्छ, के हुन्छ यसको चाहिँ खासमा?
7: होइन भोजन भने अब अन्न खानु चाहिँ त्यति भन्दैन शास्त्रले है, फलफुलमा तपाईँको यो गहुँलाई पनि फलमा मान्छ, मकैलाई पनि फलफुलमा माने हुन्छ, त्यसो भएको हुनाले फलफुल भने स्याउ सुन्तला मात्रै होइन, अब यो फलाहार भन्ने चलन छ क्या शास्त्र पनि, शास्त्रले पनि त्यही भन्छ फलाहार गर भन्छ, फलाहारमा चाहिँ नि अब गहुँको परिकार खाने है, अब तपाईँको गहुँको जौको परिकार खाने, अब मकैको परिकार खाने, अब यस्तो गर्दा पनि व्रत हुन्छ बाबु, त्यो चाहिँ भावना हो, पितरो वाक्य मिच्छन्ति भाव मिच्छन्ति देवता, भावना राम्रो हुनु पर्यो, तपाईँको देवताप्रति आस्था हुनु पर्यो, निष्ठा हुनु पर्यो, विश्वास हुनु पर्यो, जसको चाहिने अब हाम्रो आत्मा पनि छ ईश्वर पनि छ भन्ने, शिव पनि छन् गणेश पनि छन् विष्णु पनि छन् सबै देवी देवी पनि छन् सबै देवताहरू छन् उनीहरूको उपासना गर्नुपर्छ भन्ने चाहिने अब भावना अब यो आत्मवादी र अनात्मवादी मानिसहरू छन् क्या हाम्रो समाजमा. अब यो आत्मवादीहरूको कुरा हो यो, है? त्यसमा उनीहरूले आत्मा छ, ईश्वर छ, हो ईश्वरको चाहिँ उपासना गर्नुपर्छ. उनीहरूबाट आशीर्वाद लिएर अब आज शिवजी र गणेशबाट चाहिँ आशीर्वाद लिएर जीवनलाई चाहिँ सुखमय बनाउने, शान्तिमय बनाउने, आनन्दमय बनाउने र पारलौकिक सद्गति, परलोकको बाटो चाहिँ खुला गर्ने, यही सद्गति प्राप्त गर्ने बाटो चाहिँ नै खुला गर्ने चाहिँ दिन हो आज. त्यसो भएको हुनाले यो महिला मात्रैले लिनुपर्छ भन्ने पनि होइन, पुरुषले पनि यो तिनको व्रत लिए हुन्छ क्या. शिवजीको उपासना गर्ने हो, गणेशको उपासना गर्ने हो, यो उहाँबाट चाहिँ आशीर्वाद. त्यसो भएको हुनाले अब यो चाहिने, त्यसो भएको हुनाले अब यो जिन्दगीलाई सुखमय, शान्तिमय, आनन्दमय दिने चाहिने कुरा भएको हुनाले र यो दिन चाहिने असाध्य उहाँहरूको स्मरणको लागि, उहाँहरूको उपासनाको लागि, शिवजीको र गणेशको उपासनाको लागि यो दिन चाहिने साह्रै ठुलो महत्वपूर्ण हो. मैले अघि नै निवेदन गरेँ, हजारौँ हजार गुणा बना अघिपछि उपासना गर्नुभन्दा आज उपासना गर्नुमा आकाश जमिनको फरक पर्छ. त्यसो भएको हुनाले आज चाहिने अब सबै महिलाहरूले यो यो हाम्रो शास्त्रले चाहिँ यो कुनै जाति पाति यो यो त्यो भन्दैन क्या. त्यसो भएको हुनाले जसले पनि शिवजीको उपासना गरे हुन्छ.

मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। आज तीज मनाउन महिलालाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी फलफूल जुस खान डाक्टरको सुझाव छ। निरन्तर व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यसैबीच विगतमा तीज आउनु हप्तौ अघि रौनक हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दरखाने लगायतका कार्यक्रम हुने गर्थे। तर गएको भदौ दशको बोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज निकै खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै, बाढ़ीबाट अहिलेसम्म 1,388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5,000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि ती प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाण्डको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ छैन। काठमाण्डुका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झण्डै 10,000 जनाले मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइन व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गर गहना नलगाउन कोषले आह्वान गरेको छ। त्यसै गरी ससाना बाल बच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाड़ी पार्किङका लागि गोहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्थापन गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाड़ी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेश प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप, जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यसैबीच कुलमीमा खोला तर्ने क्रममा बाढ़ीले बगाउँदा 1 महिला सम्पर्कविहीन हुनुभएको छ। मुसिकोट नगरपालिका 5 इन्द्री गौड़ाकी 29 वर्षीय कल्पना पुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले पुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्।

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु, छिटो पनि सुरक्षित पनि।
0: थप जानकारी तथा बुकिङका लागि
3: 9 42 88 88
4: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
5: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
4: यस्तो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
4: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
5: इतिहास, गाथा र कथा, गाँठका कुरा।
4: गाँठका कुरा
5: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
6: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटे कोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बाल बालिका स्वयं घाइते वा बेपत्ता भएका बाल बालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बाल बालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैथीदेवीमा महाकवि देवकोटा मित र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुनेछ। महाकवि देवकोटाको जन्म 1966 साल कार्तिक 27 गते अर्थात कार्तिक कृष्ण औंसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न शुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत समालोचना र फुटकर कविता प्रकाशित छन्। नाट्य सम्राट बालकृष्णसँगले देवकोटा मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै 3 पटक जन्मेको बताउनुहुन्थ्यो। देवकोटाले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान पुर्याउनु भएको थियो। अब विदेशको खबर। रूसले युक्रेनको पोल्याण्ड सीमासँग नजिकै रहेको याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका उच्च सुरक्षा अधिकारीहरू त्यही रेलमार्ग हुँदै गएको केही समयपछि रूसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बीबीसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू भने कियवमा आयोजित याल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि त्यही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। उहाँले युक्रेनलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी20 खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा हिजो अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरेका थिए। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह अमर जाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोड़े। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको T20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्जेन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा चारवटै ढोका खुल्ला, बाढ़ीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढ़ी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तार्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै, रूसद्वारा युक्रेन पोल्याण्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित, र पहिलो T20 क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जीत।
3: एल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पाको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणिचूड़ को काख,
2: स्वच्छ सुंदर र संयुक्त प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारी का लागि फोन नम्बर 9861956566 र 9841954181, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। हरितालिका तीज पर्वको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य खानेपानी र सुरक्षा सहित झण्डै 800 जनशक्ति परिचालन गरेको जनाएको छ। गैराती 2 बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टोली तैनात गरिएको छ। त्यसैगरी प्रधान कार्यालयबाट खानेपानीका लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि नै खटाइएको छ। यसै गरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोर सहितको उद्धार टोली समेत तयारी अवस्थामा छ। सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिका क्षेत्रमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। मन्दिर वरिपरिको क्षेत्रहरू तेलगंगा, जय बागेश्वरी, गोहेश्वरी मन्दिर, विश्वरूपा मन्दिर, गौरीघाट लगायतका क्षेत्रमा शान्ति सुरक्षाका लागि गस्ती बढ़ाइएको हो। आवश्यक समन्वयका लागि मन्दिर परिसरमा कमाण्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। प्रहरी वीर्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका 15 स्वयम्भू भगवान पाउबाट गएको भदौ 9 गते चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। पक्राउ पर्नेमा धादिङका उनबहादुर सन्तान र मकवानपुरका दिपेश मोक्तान रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट स्वयम्भू बुद्ध पार्कबाट चोरी भएको 2 मोटरसाइकल, टी आकारको मास्टर चाबी, एक थान तथा मोबाइल फोन 2 थान बरामद गरिएको छ। पक्राउ परेका 2 जना विरूद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो। र काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव हिजो विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। वार्षिक उत्सवको अवसरमा महानगर प्रहरी गौरव, उत्कृष्ट महानगर प्रहरी तथा महानगर प्रहरी पुरस्कार वितरण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला, सशस्त्र प्रहरीबाट सुरक्षासँगै स्वास्थ्य र खानेपानी सेवा। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै आज महाकवि देवकोटाको 67 स्मृति दिवस। र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा 2 जना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरू 97.6 MHz हर पल हर तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-309। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 0927702008 98421-25-999 98420-52-496 98413-96686 र 98420-76-778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो
6: बरु। कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51-094, 98126-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: भालुमा खलिलो तामा कान्छीको मन भर्ने भालुमा

फकाई नि मान्दिन कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865560460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, किरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
1: खरङ सम्पर्क सञ्जीव कटवाल 9816538440।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069772।
3: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ? यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र। हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
4: चैनपुर आँखा उपचार केन्द्र। सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9827123900। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर, सङ्खुवा सभा।
5: लै लै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्लाबारी खर्कैको नारायणजौबारी।
6: नमस्कार, म लोकगायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हर पल
1: हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: अहिले बिहानको 10 बज्यो। नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। हरितालिका तीसका अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन्। आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुला भएपछि सहज भएको छ। विगतमा तीज आउनु हप्ता अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान दरखानी लगायतका कार्यक्रम हुन्थे, तर गएको बदल 10 भोटेको सुबारीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र

संरचना निर्माणका कारण अहिले अर्बन क्यास फ्लड अर्थात शहरी बाढ़ीको मुख्य समस्या निम्तिएको बताइएको छ। हामीसँग खबर अचिमा किसन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर र सुरनवाको र धादिङका बाढी प्रभावित परिवारका लागि तथा सहाराको समन्वयमा काठमाडौँ आएका प्रभावित 150 परिवारलाई इन्डक्सन चुलो लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ। बाढ़ी तथा विपदबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। सहाराले बाढ़ी प्रभावित क्षेत्रमा विपदको पहिलो दिनदेखि नै उद्धार तथा राहत कार्यमा स्वयं स्वयंसेवक समेत परिचालन गर्दै आएको छ। प्रभावित परिवारका आवश्यकता पहिचान गरी सहयोगलाई सम्बन्धित ठाउँसम्म पुर्याउने काममा आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइरहेछ। बालमुखी वातावरणमा बाल अधिकार प्रवर्तन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेपछि हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण र सुवा नुवाकोट धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बाल बालिका स्वयं घाइते वा बेपत्ता भएका बाल बालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बाल बालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्र बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताएका छन्। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको समेत आयोजना गरेका छन्। सरकारले भोटेपछि बाढ़ी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढ़ी प्रभावित नागरिकहरूको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री परिषदको यस्तो निर्णय सार्वजनिक गर्नुभएको छ। मन्त्री तिमल सिन्हाका अनुसार गत बिहिबार बसेको मन्त्री परिषद बैठकबाट भोटेपछि बाढ़ी प्रभावित 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र 4 भन्दा बढ़ी सदस्य भएमा प्रति सदस्य मासिक थप 2,000 रूपियाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय भएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अरू
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
4: लाउरेहरू
5: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
5: लाखे सल्लाह देखेर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154994, 98126742 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ल बारी खर्कैको नारञ्जो बारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण बैंक चेक
2: अहिले बिहानको 11 बज्यो। गरेको थियो उक्त कार्यदलले देशभर सुझाव संकलन गरेर सदस्य सचिव शंकर पोखरेललाई असार 25 गते प्रतिवेदन मस्यौदा गर्ने जिम्मा दिएको थियो। सुझाव समिति र पोखरेलले तयार पारेको मसौदा प्रति कार्यदल संयोजक थापाले नै काउन्टर प्रतिवेदन पत्र तयार गरेपछि कार्यदल भित्रै विवाद देखिएको थियो। एमाले भित्र पार्टी पुनर्गठनका सवालमा नेताहरूबीच एउटै मत हुन सकेको छैन। उपाध्यक्ष थापा वर्तमान नेतृत्वलाई दोष दिएर हटाउन नहुने पक्षमा छन् भने महासचिव पोखरेल कार्यकर्ताको भावना अनुसार आवश्यक परे वर्तमान नेतृत्वलाई विदाय गर्नुपर्ने पक्षमा छन्। आज हरितालिका तीज 30 को अवसरमा पशुपतिनाथ लगायतका देशभरका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि ठूलो भीड़ लागेको छ। व्रतालुहरूको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। लाइन नबसेको आधा घण्टामा व्रतालुले पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको समेत कोषले जनाएको छ। पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन्। हरेक वर्ष भाद्र शुक्र तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ।

प्रमुख सड़क अवरूद्ध हुँदा यात्री तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरीले जाजरकोटले जनाएको छ। हामीसँग खबर अछि। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य खानेपानी र सुरक्षा प्रदान गरेको छ। यसका लागि सशस्त्र प्रहरीले 800 जनशक्ति परिचालन गरेको छ। आज बिहान 2 बजेबाट नै मन्दिर परिसरमा दर्शनार्थी व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टीम परिचालन भएको छ। त्यसैगरी प्रधान कार्यालयबाट खानेपानीको लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि कटिएको छ। सशस्त्रले सूक्ष्म निगरानीका लागि मन्दिर परिसर वरिपरिको क्षेत्रमा सादा पोशाकमा समेत व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको छ। मन्दिर वरिपरिका क्षेत्रहरू तेलगंगा, जय बागेश्वरी, गुहेश्वरी मन्दिर, विश्वरूपा, गौरीघाट लगायतको क्षेत्रमा समेत आवश्यक शान्ति सुरक्षाका लागि गस्ती बढ़ाइएको छ। गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी मुसिकोट नगरपालिका 5 इन्द्र गौड़ा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझमा यतिगना तीज मनाउने जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइतीघर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निसी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। त्यस्तै प्रहरी चौकी पौती अम्राईबाट वरिष्ठ प्रहरी नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। इरान, इराक र टर्कीले मध्य पूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराक्सीले टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका थिए। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड़ दिएका छन्। जस्तै फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बांसा मोरोसायद क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यराति अघि कोटा बाटो शहर स्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनैतिक समूहबीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। र भारतले अफगानिस्तानलाई पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जीतमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाएका छन्। उनले 7 चौका र 7 छक्का प्रहार गरे भने त्यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाएका छन्। 3 खेलको T20 श्रृंखला अन्तर्गत 2 खेल भोलि र 3 तथा अन्तिम खेल बिहिबार हुनेछ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हौ लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो गुटुङटुम
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ
1: हौ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
2: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: अब त्यहीँबाट जाने
1: लाखे सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनु त
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 र व्हाट्सएप नम्बर 9704583002 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार 2083 असोज 3 गते शनिबार 2083 असोज 17 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार फोन नम्बर 0295752067 मोबाइल नम्बर 9865586460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
6: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
7: के को खास खास कुसुस चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
7: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
9: प्रोपाइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
10: हनुमा बासको खालिलो तामा कान्छीको मन हर्ने हनुमा बासको

0: जति फकाए नि मान्दिन सनाची के छ र मेरो खोटा।
1: नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
2: पानी त चिसो तिन्धारे।

0: छिटो निस्कन भनेको ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: कहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 63 67 44 98 15 38 77 75।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालु आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079, संघवा सभा 029420049, 98520773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा। भर्ना खुल्यो। संघवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. Extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008 98421-25969 98422-52496 98413-96686 र 98426-77878 संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर नगरपालिका 6 संखुवा सभा।

0: रेडियो अरु टाइम चेक
1: इट्स 2 बेल नो
2: अहिले मध्याह्नको 12 बज्यो।
3: बाढी आएको छ। बाढीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच।

सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर बझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्रचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पोझङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पोझङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पोझङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पोझङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। त्यसको दिन आज सोमबार सुनचाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासंघ अनुसार सुन हिजो तोलाको 3,02,000 रूपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,360 रूपियाँमा कारोबार भएकामा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजेलको महत्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गए राति मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नुभएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढ़ाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीड़ामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएईलाई 44 रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो। प्रभावित बस्तीमा छैन उत्साह। आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढ़ी। केही घर पसलमा क्षति। भेरी करिडोर अवरूद्ध। दोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै। उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4,00,000 सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह। विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्ने चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईसँगै
2: मेसुना डिजिटल प्रस्तुत गर्दछ।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेगोसी नदीमा आएको बाढ़ी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धातु निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको भन्दै यस्तो बताउनु भएको हो। उहाँले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलले उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त समेत गर्नुभएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाट विपदका बेला संघ प्रदेश स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो। सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको प्रधानमन्त्री शाहको भनाई छ। ग्रीन आर्मी नेपालको वैधानिकता प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्ष बनाएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका कम्पनी रजिष्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोशाक दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ। गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक, दर्जानिक चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सहमति दियो भन्ने विषय आजको बहस जोड़तोड़ले उठाएको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका बाढ़ी पहिरो विस्थापित गरी 300 घरधुरी सुरक्षित बास नपाएपछि पुनः जोखिमपूर्ण बस्तीमै फर्किएका छन्। गत 30 साउनको बाढ़ी पहिरोमा सियाङमा 4 जनाको मृत्यु र 10 जना घाइते भएका थिए भने 14 परिवारका घर पूर्ण क्षति भएको थियो। पूर्व क्षति भएका 14 परिवारका लागि अस्थायी आवासको विवरण संकलन र 31 भदौमा फार्म भराउने तयारी भए पनि पुनस्थापनाको निर्णय भएको थिएन। कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यालयको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख एगिराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेश सभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य का लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नुवाकोटको किन्सपाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको छ। तामाङ आज प्रधानमन्त्री बालेन शाहसँग बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँको एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई दरबार मार्ग प्रहरी परिसरमा बुझाइएको छ। दुबईदेखि पोखराका लागि उडेको फ्लाई दुबईको जहाज आगामी असोज 7 साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटक नगरीय पोखरा विमानस्थलमा पानीको फोहरा सहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्नेछ। फ्लाईको दुबईको एयरबस 319 र 320 पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँ दरका नोट पनि पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडबाड़मा बैंकहरूमा हुने भीड़भाड़ कम गर्न एटीएम मेसिनबाट 100 रूपियाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। र उत्तर कोरियाले क्षेपास्त्र तोपाखाना र ड्रोन सहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी विशाल विनाशकारी शक्ति प्रदर्शन गरेको दावी गरेको छ। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बावजूद उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन्। उत्तर कोरियाको सरकारी संचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार यो अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित थियो। दक्षिण कोरियाली सेनाले 100 दिन बोनसन क्षेत्रबाट छोडो दूरीको ब्लास्टिङ क्षेपास्त्र प्रक्षेपण भएको र त्यो पूर्वी समुद्रतर्फ करिब 250 किलोमिटर उडेको बताएको छ। अभ्यासको निरीक्षणपछि उत्तर कोरियाली मार्शल पार्क जोङचोनले एकीकृत हतियार प्रणालीले ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्न सक्ने क्षमता देखाएको बताएका छन्। हस्त नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
1: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
1: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
1: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
1: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
1: कृष्ण तामाङ 5 नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
1: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
1: सपना तामाङ मोक्तान 5 नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
1: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
2: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
1: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुनिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
1: दिलसा राई देउमाई नगरपालिका 1 पिलाङ,
2: र ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट।

एक लोक अभिवादन कार्यक्रम लोक चौतारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै कार्यक्रम लोक चौतारीको बसाईमा म तपाईँको साथी कार्यक्रम प्रस्तोता सुमित याखा कार्यक्रम लोक चौतारीको बसाईमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम लोक चौधरीको बसाईलाई तपाईँले हप्ताको 6 दिन फरक बसाई फरक फर्मेट र को साथमा सुन्दै आउनुभएको छ। र विशेष गरी कार्यक्रम लोक चौतारीको बसाई तपाईँ यति बेला सुनिराख्नु भएको छ। उकाली ओह्राली भन्ज्याङ चौतारी तपाईँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँले यति बेला हामीलाई सुनिराख्नु भएको छ। लोक पारखी मनहरू त धेरै हुनुहुन्छ, लोक गीतलाई माया गर्ने साथीहरू एकदमै धेरै हुनुहुन्छ, त्यही भएर पनि हामीले कार्यक्रम लोक चौतारीलाई रुचाइरहेको छौँ। विशेष गरी लोक चौतारी कार्यक्रमलाई प्रायोजन गर्नुहुने हाम्रा विशेष गरी जम्मा 23 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ। यो बसाईमा म मिडिया प्रेमी साथीहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बेलुका साँझको समय छ, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, यति बेला कतिपय साथीहरू त मेलो पातिर हुनुहुन्छ होला, कतिपय साथीहरू घाँसपात गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू गोठाला गर्दै हुनुहुन्छ होला, गोठालाबाट फर्किँदै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला भनौँ साँझको समय छ घरकै काममा व्यस्त हुनुहुन्छ होला, खाना पकाउनु खाना बनाउन व्यस्त हुनुहुन्छ होला, होइन तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ तपाईँ आफ्नो क्षेत्रमा रहेर हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी कार्यक्रम लोकतान्त्रिकको बसाईलाई तपाईँले आज चाहिँ भने सोमबारे बसाईमा छौँ, यो बसाईलाई तपाईँले सुनिराख्नु भएको छ। आज सोमबारे बसाईमा छौँ र आज भने चाहिँ हामी सधैँको तुलनामा आज सोमबारे बसाईमा हामी सधैँ भने तपाईँको आवाजबाट पूर्वेली पश्चिमेली जुनसुकै भागाहरू सुन्थ्यौँ भने आज भने अलिकति फरक बसाई फरक फर्मेटको साथमा हामी उपस्थित भइरहेको छौँ। आज भने चाहिँ विशेष गरी हाम्रो पाँच कपन चुङखुरुङको साथी एकदमै मिडियालाई धेरै माया अत्यन्तै माया गर्ने साथी हुनुहुन्छ मिडिया प्रेमी निमु शेर्पा। उहाँको जन्मदिनको अवसरमा केही साथीहरू जोडिनु भएको छ प्रायोजनमा, विशेष गरी हामीसँग जोडिनु भएको छ भनौँ केही साथीहरू हामीसँग जोडिनु भएको छ स्पोन्सरमा, र त्यही भएर हामीले कार्यक्रमको फर्मेटलाई अलिकति पर लान बाध्य भयौँ। त्यही भएर आज साथीहरू मिडिया प्रेमी निमु शेर्पा जहाँ चाहिँ हुनुहुन्छ पाँच कमनार सिंह गुरुङको साथी, उहाँको जन्मदिन परेकोले गर्दाखेरि जम्मा हामीसँग पाँचजना साथीहरू यो व्यवसायमा जोडिनु भएको छ। मिडिया प्रेमी साथीहरू नै हुनुहुन्छ, उहाँहरूले चाहिँ हामी प्रायोजन गर्छौँ है भनेर चाहिँ व्यवसायलाई भन्नुभएको थियो र मैले कार्यक्रमको दायरा अलिकति फरक बसाइतिर लगेर जहाँ चाहिँ आज भने हामी तपाईँहरूसँग यो बसाईमा जोडिन्छौँ र तपाईँहरूले आज चाहिँ यो कार्यक्रमलाई भनौँ अलिकति फरक ढङ्गबाट सुन्दै आउनुभएको छ। विशेष गरी निमु शेर्पालाई म यो बसाईमा जन्मदिनको विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। र आज भने प्रायोजनमा जोडिनु भएको छ साथीहरू जम्मा पाँचजना साथी हुनुहुन्छ र फर्मेट के होला भनेर कतिपय साथीले खुल्दुली पनि भइरहेको होला। आज भने चाहिँ तपाईँहरूसँग हामी यो व्यवसायमा जोडिनेछौँ, तपाईँले चाहिँ गेस्ट गर्नुपर्ने हुन्छ जहाँ चाहिँ एकजना साथी गोप्य हुनुहुन्छ, एकजना साथीको नाम पत्तो लाउनुपर्ने हुन्छ तपाईँहरूले। र अर्को फर्मेट के हो भने तपाईँले रिचार्जको कार्डको अन्तिम पिन नम्बर दुईवटा पिन नम्बर तपाईँले पत्तो लाउनुपर्ने हुन्छ। र म फेरि पनि एकचोटि भन्छु जम्मा हामीसँग पाँचजना साथी हुनुहुन्छ, सानो माया शेर्पा चैनपुर सानुमाया शेर्पा हुनुहुन्छ पाँचकवन नगरपालिका हाल कुबेतबाट जोडिनु भएको छ व्यवसायमा, त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा उहाँ स्वयं आफै पनि हुनुहुन्छ प्रायोजनमा, त्यसै गरी पेमु शेर्पा उहाँ निमु शेर्पाकै बहिनी हुनुहुन्छ उहाँ पनि जोडिनु भएको छ, र एकजना साथी सम्झन रुङबाङ सभा पोखरीको साथी हुनुहुन्छ प्रायोजनमा जोडिनु भएको छ। उहाँहरू चारजना को नाम चाहिँ मैले तपाईँहरूमा खुला हुन सके र एकजना साथी हुनुहुन्छ, एकजना जुन चाहिँ जेन्स साथी हुनुहुन्छ उहाँ चाहिँ गोप्य नाममा हुनुहुन्छ, त्यो कहाँको साथी को होला भनेर तपाईँले यो साथीको नाम गेस गर्नुपर्ने हुन्छ आजको यो बसाईमा। तपाईँ सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। तपाईँले कार्यक्रमको फर्मेट त बुझिहाल्नुभयो होइन, जहाँ चाहिँ एकजना साथी गोप्य हुनुहुन्छ उहाँको नाम खुलाउनु पर्ने हुन्छ, र त्यसै गरी रिचार्ज कार्डको अन्तिम पिन नम्बर दुईवटा अक्षर तपाईँले चाहिँ यो बसाईमा गेस गर्न सक्नुहुनेछ। र तपाईँले ठ्याक्कै दुईवटै मिलाउने साथीहरूको लागि प्राइज फर्स्ट प्राइज 150 छ भने दोस्रो हुने साथीले 100 र तेस्रो हुने साथीले 50 रुपियाँको रिचार्ज कार्ड जित्न सक्नुहुनेछ आजको यो बसाईमा। र तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, आज
साथीहरूले विचार जित्ने मौका पाउनु भएको छ। तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नु होला भन्न चाहन्छु। र कार्यक्रममा म कार्यक्रमका आरम्भमा एकदमै जन्मदिन विशेष निमु शेर्पालाई फेरि पनि एकदमै जन्मदिनको विशेष शुभकामना व्यक्त गर्दै गर्दै उहाँको लागि उहाँको मात्रै नभएर आज जन्मदिन मनाउने सम्पूर्ण मिडिया प्रेमी साथीहरूको लागि एकदमै यो जन्मदिन विशेष गीत लाग्दैछु राख्दैछु। गीत सुन्दै रहनु होला, गीतपछि म एकैछिन फर्केर आउने नै छु।

0: हजुर, कार्यक्रमको शुरूआतमा मैले एकदमै मिठो गीत राखेको थिएँ। जन्मदिन विशेष निबु शेर्पा लगायत अन्य आज जति पनि साथीहरू जन्मदिन मनाउँदै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि मैले गीत राखेको थिएँ। र गीतपछि पुरा स्वागत छ र अब भने म ढिला गर्दिनँ, फटाफट आउनुहोला। आज तपाईँको रिचार्ज जित्ने मौका छ, हेरौँ कसले जित्नुहुन्छ आजको रिचार्ज। र तपाईँले मैले फेरि छोटो जानकारी नै गराउनु पर्थ्यो, मैले सुरुमा जानकारी गराउनलाई भुलेछु होइन। र तपाईँहरूले जति पनि साथीहरूले एकजना साथीले मात्रै नाम मिलाउनु मिलाए बापत एकजना साथीले गेस गरेको होइन, जुन चाहिँ मिले अनुसार उहाँहरू जति नै साथीहरूले एउटा मात्रै मिलाउनु भयो भने उहाँहरू सबैजना साथीहरू लकी ड्रोबाट एकजना मात्रै छनौट हुनुहुनेछ। र यदि तपाईँले दुईटै मिलाए बापत तपाईँले त अब पहिलो स्थान जितिदिइ हाल्नुभयो यही भन्छु। र अब भन्दै भन्दै म फोन लाइनतर्फै लाग्छु। आजको लागि फर्स्ट टाइम लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँले अन्यर गर्छु। हेलो, नमस्ते।
1: हेलो,
0: हजुर, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, कमला घले कुन ठाउँबाट बोल्नुभयो नि? हजुर, कमला घले काठमाडौँबाट बोल्दै हुनुहुन्छ है? हजुर, ल हुन्छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ कमलाजी? हजुर, सुन्नु पाउनु भएको छैन। अनि फर्मेट थाहा छ कि थाहा छैन हजुरले आजको बसाईको? हजुर, ल हुन्छ। आज चाहिँ जन्मदिन परिया छ हाम्रो मीडियालाई अत्यन्तै माया गर्ने साथी शङ्खवास्तवा पाँचकमा नाचुङखुनको मीडिया प्रेमी निमु शेर्पाको जन्मदिन परिया छ। जन्मदिनको अवसरमा केही साथीहरू हामीसँग प्रायोजनमा जोडिनु भएको छ र तपाईँले फर्मेट चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि एकजना साथी गोप्य हुनुहुन्छ, उहाँको नाम तपाईँले गेस गर्नु पर्यो र रिचार्जको अन्तिम दुईवटा अक्षर तपाईँले गेस गर्नु पर्यो, अक्षर भन्दा पनि दुईवटा अङ्क गेस गर्नु पर्यो। हजुर, प्रायजनमा ठ्याक्कै साथीहरू सानुमाय शेर्पा, त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा स्वयं आफै हुनुहुन्छ, त्यसै गरी सम्झना रुङबाङसा हुनुहुन्छ, पेमु शेर्पा हुनुहुन्छ, एकजना साथीको तपाईँले नाम भन्नु पर्यो। हजुर, दुईवटा अन्तिम पिन दुईवटा कोड नम्बर भन्नु पर्यो र तपाईँले एकजना गोप्य साथीको नाम भन्नु पर्यो। हजुर, 04 भन्नुहुन्छ। हजुर, सुरेश राणा मगर भन्नुहुन्छ। हजुर, ल हुन्छ, कार्यक्रम सुन्दै गर्नुहोला। अन्तिममा जाँदा जाँदै साथीले के भन्नुहुन्छ कि? हजुर, साथी हुनुहुन्थ्यो यति बेला कमला घले यति बेला हुनुहुन्थ्यो भोजपुर घरबै हाल काठमाडौँबाट, उहाँसँग म छुटेँ। उहाँले अन्तिम दुईवटा अङ्क 04 र एकजना गोप्य साथीको नाम सुरेश राणा मगर भन्नुभएको छ। हेरौँ अब मिल्छ या मिल्दैन। अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते। हजुर, नमस्ते, लोक अभिवादन। हजुर, नमस्ते। आज के भयो दिल्सालाई? हजुर हजुर, केही भएन। अनि अरू पनि? ए ल ल, ठिक छ ठिक छ, तपाईँसँग म भरे कुराकानी गर्छु। अनि के छ खबर खबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ? हजुर, ल भन्नुहोस् न त, तपाईँ अब कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ होइन, हामी अब ढिला गर्नुभन्दा पनि तपाईँको गेस गर्नु तपाईँले गेस गर्नु पर्यो, गेस गर्न सक्नुहुन्छ? हजुर हजुर,
1: म चाहिँ एकजना सुरेश राणा मगर भन्छु, मुख्य नाम चाहिँ अब उहाँको भने। अनि अन्तिमको नम्बर भन्नु पर्यो होइन, भन्नुहुन्थ्यो अन्तिमको नम्बर कति भनौँ भने 56
0: भन्छु ल। हजुर, 56 भन्नुहुन्छ, ल हुन्छ, गेस गर्नुभयो होइन, मिल्छ या मिल्दैन भयो, अन्तिममा हामी रिजल्ट लिएर आउने नै छौँ। अनि अन्तिममा जाँदा जाँदै साथीलाई के भन्नु छ कि?
1: अब मिडिया प्रेमी साथी हाम्रो निमु शेर्पालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु भन्दै
0: छु। हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट, उहाँसँग म छुटेँ। उहाँले पनि गेस गर्नुभएको छ, अन्तिम दुईवटा अङ्क 56 भन्नुभएको छ, साथीको नाम सुरेश राणा मगर भन्नुभएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते। हजुर, हजुर नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर रेनी सराई धनकुटाबाट बोल्दै हुनुहुन्छ है? हजुर हजुर ल अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर सुन्दै हुनुहुन्छ ल ठिक छ। अनि अब के छ गेस गर्न सक्नुहुन्छ? गर्नु त पर्यो नि त पक्कै। हजुर हजुर ल निमा शेर्पा भन्नुहुन्छ साथीको नाममा। अनि छ र चार 64 भन्नुहुन्छ। हजुर ल हुन्छ, अन्तिममा केही भन्नु छ कि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रेनी सराई धनकुटाबाट हुनुहुन्थ्यो, उहाँले पनि गेस्ट गरेर यो समयबाट सुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।
2: हेलो नमस्ते, नमस्कार।
0: हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु पाँच खपनबाट, चन्द्रमाया तामाङ बोल्दै हुनुहुन्छ है? हजुर पक्कै पनि। अनि के छ अनि चन्द्रमायाजी, तपाईँको खबर खबर सुनाउनुहोस्। हजुर ठिकै छ, राम्रै छ। अनि कार्यक्रम सुन्नु भएको छ कि छैन हजुरले? हजुर सुरुबाटै सुन्दै हुनुहुन्छ है? हजुर ल हुन्छ। अनि अब गेस गर्नुहोस् न त एकजना साथीको नाम अनि अन्तिमको दुईवटा अङ्क कति कति होला, गेस गर्नु होला। हजुर हजुर ल हुन्छ। हजुर
2: अनि रिचार्जको पिन नम्बर चाहिँ 36
0: भन्छु ल, अब मिले कि मिलेन आधारमा कति हानेको। हजुर 26 भन्नुभयो कि 36 भन्नुभयो?
2: 26 चाहिँ हो।
0: हजुर 26 छब्बिस चाहिँ भन्नुभयो हो? हजुर दुईवटा छ 26 ल हुन्छ। गेस गर्नुभयो, अन्तिममा मिल्छ या मिल्दैन हामी रिजल्ट लिएर आउने नै छौँ। अन्तिममा जाँदा जाँदै के भन्नुहुन्छ कि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला चन्द्रमाया तामाङ सङ्खुवा सभा पाँच खपनको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि गेस्ट गर्नु भएको छ होइन, अन्तिम रिचार्जको अन्तिम दुईवटा कोड नम्बर 26 भन्नुभएको छ भने सुरेश राणा मगर हुनुहुन्छ, गोपे साथी भन्नुभएको छ उहाँले। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, म उहाँले पनि अन्यार गर्छु। हेलो नमस्ते हजुर। हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर तपाईँ कस्तो भन्नु फेरि एकपटक पाउन। हजुर रजिना विश्वकर्मा बोल्दै हुनुहुन्छ, हाल पाँच खपनबाट हुनुहुन्छ कि चैनपुरबाट है? हजुर पाँच खपनबाट। कहिले पुग्नु भयो पाँच खपन? हजुर ए भनेपछि अस्ति नै पुग्नु भएको रहेछ है? हजुर हजुर ल हुन्छ। अनि कार्यक्रममा आउनुभयो, कार्यक्रम सुन्नु भएको छ या छैन हजुरले? हजुर सुन्नु पाउनु भएको छैन, जे होस् फोन चाहिँ गर्नु भएको छ है? हजुर आज चाहिँ कहाँबाट झुकेर लाग्यो, आज केही होला, केही अब उन्नति प्रगति होला जस्तो छ तपाईँ हामीबाट तपाईँलाई। हजुर ल आज कार्यक्रम पनि सुन्नु भएको रहेन रहेछ। हामीसँग पाँच खपनकै मित्र एकदमै मिडियालाई अत्यन्तै माया गर्ने साथी मिडिया प्रेमी निमु शेर्पाको जन्मदिन परिया छ। जन्मदिनको अवसरमा हामीसँग जम्मा पाँचजना साथीहरू हामीसँग प्रायोजनमा जोडिनु भएको छ। जोडिनु भएको मध्ये तपाईँले एकजना गोपे साथीको नाम भन्नु पर्यो र रिचार्जको अन्तिम दुईवटा अङ्क भन्नु पर्यो, गेस गर्नु पर्यो हजुरले। हजुर गाह्रो हो, त्यस्तो छैन। हजुर स्पन शर्मा निमु शेर्पा स्वयं आफै हुनुहुन्छ, सानुमाई शेर्पा उहाँको दिदी हुनुहुन्छ, पेमु शेर्पा त्यसै गरी सम्झना रोङबाङ हुनुहुन्छ, एकजना साथी गोप्य हुनुहुन्छ, उहाँको नाम गेस गर्नुहोस् त। हजुर जेन्ट्स हुनुहुन्छ, जेन्ट्स नै हुनुहुन्छ। अब जेन्ट्स लेडिज अब दुईजना राख्न मिल्ने हामीले सकेनौँ, एकजना चाहिँ राखेको छौँ, जेन्ट्स साथी हुनुहुन्छ। हजुर हजुर ल हुन्छ।
2: हुन्छ, म तिन नम्बर चाहिँ 13 भन्छु।
0: हजुर, 13 भन्नुहुन्छ?
2: हजुर
0: हजुर, सुरेश राणा मगरै भन्नुहुन्छ?
2: हजुर
0: ल, हुन्छ, हामी छोड्छौँ। अन्तिममा केही भन्नु छ कि? हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रजना विश्वकर्मा, संखुवा सभा पाँच भवनकै साथी हुनुहुन्थ्यो। उहाँसँग म छुट्टै, उहाँले पनि गेस गर्नुभएको छ, अङ्क 13 भन्नुभएको छ, दुईवटा अङ्क भने। एकजना साथी गोप्य हुनुहुन्छ, उहाँको नाम सुरेश राणा मगर भन्नुभएको छ। हुन्छ, अर्कोजना साथी आइपुग्नु भएको छ लाइनमा, म उहाँले पनि अन्य गर्छु। हेलो, नमस्ते।
3: हेलो, गुड इभिनिङ, नमस्ते, नमस्कार।
0: हजुर, गुड इभिनिङ, नमस्ते, नमस्कार। कहाँबाट को बोल्नुभयो?
3: म भोजपुरबाट सम्बुकुलुङ बोल्दैछु, भन्नुपर्छ।
0: हजुर, भोजपुरबाट सम्बुकुलुङ बोल्दै हुनुहुन्छ, हजुरलाई स्वागत छ कार्यक्रममा।
3: थ्याङ्क यू।
0: हजुर हस्, हुन्छ, अनि के गर्दै हुनुहुन्छ सम्बुजी व्यवसायमा?
3: यतिखेर साथीहरूसँग पर घुम्न गएको थिएँ, अहिले घर आउँदैछु, भन्नुपर्छ।
0: हजुर, साथीहरूसँग पर घुम्न जानु भएको थियो अनि भर्खरै घर आउनुभयो है?
3: हजुर, अहिले भर्खरै आउँदैछु, भन्नुपर्छ।
0: हजुर ल, हुन्छ, अनि हामीले सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन? हजुर, कार्यक्रम सुन्नु भएको छैन। आज हामी केही साथीहरू स्पोन्सरमा हुनुहुन्छ हामीसँग, अब तपाईँले कार्यक्रमको बारेमा त जानकारी गराउनै पर्यो है? हजुर हजुर ल, हुन्छ, अनि अब तपाईँले गेस गर्नुपर्ने हुन्छ। एकजना साथी गोप्य हुनुहुन्छ, उहाँको नाम गेस गर्नुपर्ने हुन्छ र अन्तिम दुईवटा पिन नम्बर तपाईँले भन्नुपर्ने हुन्छ, भन्नुपर्ने भन्दा नि गेस गर्नुपर्ने हुन्छ।
3: अनि 94 अन्तिम चाहिँ भन्छ है?
0: हजुर, अन्तिम दुईवटा अङ्क 94 भन्नुहुन्छ?
3: हजुर
0: हजुर हजुर ल, हस् हुन्छ, हामी भरे अन्तिम रिजल्ट लिएर आउँदै नै छु। कार्यक्रम सुन्दै रहनु र अन्तिममा जाँदा जाँदै केही भन्नुहुन्छ कि?
3: हस् हुन्छ, फर्स्ट अफ अल त साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहे। हरेक पाइलामा एकदम शुभ रहोस्, कार्य सफलताको पनि शुभकामना भन्दैछु। दिन्छु, नमस्ते, बाई बाई।
0: हजुर, नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट शम्भु कुलुङ, उहाँसँग म छुटेँ। उहाँले गोप्य साथीको नाम निमा शेर्पा भन्नुभएछ भने दुईटा अक्षर अन्तिमको दुईवटा अक्षर 94 भनेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, म उहाँले पनि अन्य गर्छु। हेलो, नमस्ते।
4: हजुर नमस्ते।
0: हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो?
4: निमा शेर्पा, काठमाडौँबाट।
0: हजुर, निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ?
4: हजुर
0: ल, अनि के छ निमाको खबर, खबर सुनाउनुहोस् न।
4: मेरो खबर सबै ठिकै छ, राम्रै छ, बाहिरतिर यसो अलिकति घुमेर आएको।
0: हजुर, खबर ठिकै छ, राम्रै छ, बाहिर जानुभएको थियो, भर्खरै आउनुभयो है? हजुर ल, हुन्छ, अनि कार्यक्रम सुन्नु भएको छ कि छैन हजुरले?
4: कमला घरले बोल्दाखेरि सबै थाहा पाएँ।
0: हजुर,
4: गरेछु
0: ल। हजुर ल, हुन्छ, गेस गर्नुहोस् न त।
4: प्रायोजन गर्नेको गोप्य नाम चाहिँ सुरेश राणा मगर भन्छु। अनि त्यस पछाडि रिचार्जको नम्बर चाहिँ कति भन्ने हो, 69 भन्छु ल। कति 69 ल्याउनु? 70।
0: हजुर, 69 69 ल, हुन्छ निमाजी, हामी भरे अन्तिममा रिजल्ट लिएर आउनेछौँ, मिल्ला नमिल्ला होइन। अन्तिममा जाँदा जाँदा केही भन्नुहुन्छ कि?
4: हुन्छ ल, आज जन्मदिन मनाउनु हुने हाम्रो सानो कमललाई जन्मदिनको धेरै धेरै शुभकामना, अनि बहिनी नै मुजेशलाई जन्मदिनको शुभकामना, अनि सबैलाई सम्झना, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि गेस गर्नुभएको छ, दुईवटा अन्तिम पिनकोड नम्बर 69 भन्नुभएछ भने सुरेश राणा मगर भन्नुभएको छ गोप्य साथीको नाममा। र अब पनि म कार्यक्रममा एकजना साथीले लिन्छु, त्यसपछि हामी गीत सुन्छौँ। कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते। हजुर
5: नमस्ते।
0: हजुर नमस्ते, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, खादबारीबाट अस्मि सोताङ बोल्दै हुनुहुन्छ। तपाईँलाई के साह्रो अल्छी लागेको हो नमस्ते भन्नु पनि? हजुर, नसुनिकन प्रोग्राममा फोन गरेको त्यही भएर है, अब एकदम नमस्ते भन्नुभएको छ सुरुमै आउँदाखेरि नै, अब बिचमा झन् के होला र? हजुर हजुर, पक्कै पनि ल, हुन्छ, कार्यक्रम सुन्नु भएको छ कि छैन हजुरले?
1: चोटि चुनेको थिएँ नि म शेर्पाको जन्मदिनको प्रयोजन गर्छु के भनेर, अझै तर अलि मजाले फरवाई चाहिँ थाहा भएन मलाई।
0: अनि
1: पछाडि पछाडि एउटा एकछिन सुनेर यताउता अब फन ट्राई गर्न लागे त्यही भएर।
0: हजुर हजुर ल एकदमै ल हुन्छ। अब तपाईँले फर्मुला त थाहा पाउनु भयो नि? हजुर ल हुन्छ ल गेस गर्नुहोस् न त को को हो र को को एकजना साथी को हुनुहुन्छ र कति अक्षर छ कति अङ्क छ भनेर। हजुर हजुर गर्नु नै ठुलो कुरा हो। हजुर बहत्तर हो कि भन्नुहुन्छ। हजुर ल हुन्छ कार्यक्रम लास्टैसम्म अन्तिमैसम्म सुन्नुहोला, हामी अन्तिममा तपाईँलाई जानकारी गराउने नै छौँ। र अन्तिममा जाँदा जाँदा के भन्नुहुन्छ कि हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला खाँदबारीबाट अस्मी सोताङ म अस्मीजीसँग छुटे उहाँले पनि गेस गरेर यो समयबाट छुटिसक्नु भएको छ र अब पनि कार्यक्रम लोक चौधरीको विषयमा म एकदमै तिज विशेष भाका नै राख्नेछु। एकदमै तिजको माहौल छ आज व्रत बस्ने दिन होइन कतिपय साथीहरू त व्रत पनि बस्नुभयो होला। तपाईँहरूको लागि एकदमै डान्सिङ सङ्ग रहेको छ तिज विशेष सङ्ग छ यो गीत सुन्दै रहनु होला। गीतपछि म एकैछिनमा फर्केर आउने नै छु।

0: हजुर, कार्यक्रममा मैले दोस्रो साङ्गीतिक कोसेली एकदमै मिठो तीज विशेष गीत राखेको थिएँ। मैले फुलबुटे साडी सुनिता दुलालको आवाजमा एकदमै डान्सिङ सङ्ग रहेको थियो। गीत पछि पुनः स्वागत छ र आउनुहोला। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ भने व्यवसाय तपाईँको लागि भनेर छुटिएको समय हो। हामी करिब करिब 5 बजेदेखि 6 बजेसम्म हामी तपाईँहरूसँग जोडिनेछौँ साँझको समयमा। र यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्यार गर्छु। हेलो, नमस्ते। हेलो, गुड आफ्टरनुन त नभनौँ, गुड इभिनिङ, नमस्ते। हजुर, गुड इभिनिङ, नमस्कार। कार्यक्रम प्रायोजन सञ्चालन गर्ने मान्छे झुकेपछि त के भयो र होइन र? हजुर, कहिले काहीँ यस्तै हुन्छ। अनि कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बोल्दैछु सुनिता कुलुङ बालाबाट। हजुर, अनि के छ हाम्रो सुनिताजीको खबर खबर सुनाउनुहोस् न।
1: अहिले खबर चाहिँ ठिकै छ, भर्खरदेखि प्रोग्राम खेलेको।

0: हजुर भर्खरदेखि प्रोग्राम सुन्दै हुनुहुन्छ, अनि कार्यक्रमको बारेमा तपाईँलाई जानकारी गराउनु पर्यो कि नपरो? हजुर अलिअलि थाहा छ। ल हुन्छ, गेस्ट गरौँ न त, को साथी हुनुहुन्छ र कति अङ्क छ?
1: उनपचास।
0: अनि ओहो, साथीले साथीको कल डिस्कनेक्ट भयो। फेरि पनि आउनुहोला साथी भन्छु। सुनिता कुलुङ हुनुहुन्थ्यो बालाबाट, उहाँले एउटा मात्रै गेस्ट गरेर जानुभएको छ, फेरि पनि आउनुहोला भन्न चाहन्छु। यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो, नमस्ते।
2: नमस्ते हजुर।
0: हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अतीत अञ्जन राई काठमाडौँबाट। हजुर हजुर, अनि के छ हाम्रो अतीत अञ्जनजीको खबर खबर?
2: खबर एकदमै ठिकै छ हजुर, अर्को कस्तो छ?
0: हजुर हाम्रो पनि खबर ठिक ठाक छ, राम्रै छ भन्नुपर्छ है त।
2: हजुर
0: ल, तपाईँलाई पनि त्यसको धेरै धेरै शुभकामना छ ढिलै भए पनि।
2: थ्याङ्क यू।
0: हजुर ल हुन्छ, अनि कार्यक्रम सुन्नु भएको छैन हजुरले? हजुर सुन्नु पाउनु भएको छैन, के गर्ने, साथीहरू प्रायोजनमा हुनुहुन्छ। अतीत अञ्जनजी, अब तपाईँले चाहिँ आज गेस्ट गर्नुपर्ने हुन्छ होइन? अब साथीहरू प्रायोजनमा हुनुहुन्छ हामीसँग, साथी पाँच खबरको साथी मिडिया प्रेमी निमु शेर्पाको जन्मदिन परिरहेको छ, जन्मदिनको विशेष उपलक्ष्यमा केही साथीहरू हामीसँग प्रायोजनमा हुनुहुन्छ। अनि तपाईँले एकजना गोपे साथीको नाम भन्नु पर्यो, अनि त्यसै गरी तपाईँले दुईवटा रिचार्जको अन्तिम दुईवटा अङ्कलाई गेस्ट गर्नु पर्यो। हजुर सपना शङ्कर भन्नुहुन्छ। अनि त्यसै गरी अन्तिम दुईवटा पिन नम्बर
2: मलाई चाहिँ
0: 47 भन्नुभयो। हजुर ल हुन्छ, साथीलाई के भन्नुहुन्छ कि अन्तिममा जाँदा जाँदै?
2: साथीलाई भन्नु पर्दा पनि ज जसले दिदी बहिनी र तथा भएर हुन्छ नि तिज मनाउँदै हुनुहुन्छ, उहाँलाई तिजको ढिलै भए पनि हजुरहरूलाई धेरै धेरै शुभकामना, राम्रो आफ्नो केयर गर्नुहोला भन्न चाहन्छु, भन्दै छुटिन चाहन्छु है। नमस्ते बाबाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अतीत अञ्जन राई उदयपुर, यति बेला हाल काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग छुट्यौँ, उहाँले पनि गेस्ट गरेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते।
3: हेलो
0: हजुर, गुड इभिनिङ, नमस्ते।
3: नमस्ते नमस्कार।
0: हजुर नमस्ते नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर अरुण पारी भोजपुरबाट, वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। हजुर, अनि के छ वरुणको खबर खबर सुनाउनुहोस् न ल।
3: मेरो ठिकै छ, राम्रै छ, अब खाना पकाउँदैछ आज नि।
0: हजुर खाना पकाउँदै हुनुहुन्छ आज पनि? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, कार्यक्रम त सुन्दै हुनुहुन्छ नि? हजुर कता कता कता कता सुन्दै हुनुहुन्छ सुन्न चाहिँ। हजुर ल हुन्छ, अनि गेस गर्नुहोस् न त, अब ठ्याक्कै को हुनुहुन्छ र कति अङ्क छ?
3: अङ्क 63 भन्छु।
0: 63 भन्नुहुन्छ?
3: हजुर 63 भन्नु पऱ्यो। अनि अब साथीको नाम त अब साथीहरूसँगै पछि लाग्छु, सुरेश राणा मगर नै भन्छु होइन?
0: हजुर सुरेश राणा मगर नै भन्नुहुन्छ।
3: हजुर तपाईँ जेन्स भन्नुभयो?
0: हजुर जेन्स हुनुहुन्छ,
3: त्यही उहाँ नै भन्छु। अनि विशेष त अब आज जन्मदिन मनाउनु हुने अब हाम्रो सैनपुरतिर हुनुहुन्छ हाम्रो सानो कमला, अलिअलि छुट्टी अनि धेरै छुट्टी अलिकति नाक छुट्टी हाम्रो साथी सानो कमला जन्मदिनको शुभकामना, अनि अपरिचितै भए पनि अब हाम्रो निमु शेर्पालाई पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छ ल। बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट वरुण चञ्चले राई हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि गेस्ट गरेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, म उहाँले पनि अन्य गर्छु। हेलो नमस्ते। हेलो नमस्ते। हजुर हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो? ए फेरि पनि सुनिता कुलुङ बोल्नुभयो, अघि त फोन डिस्कनेक्ट भयो गेस्ट गर्दा गर्दै, अनि अब गर्नु पर्यो हजुरले गेस्ट। हजुर हजुर उनपचास भयो।
1: अनि
0: को होला एकजना साथीलाई भनिदिनुहोस् न। हजुर को भन्नु भन्नु हो भन्नुहोस् न एकजना हजुर सुरेश राणा मगर नै भन्नुहुन्छ हजुर ल हुन्छ अन्तिममा जाँदा जाँदै केही भन्न सकि साथीलाई
4: विशेष आज जन्मदिन मना

हजुर, कार्यक्रम लोक चौतारीको हामी लगभग अन्तिमतिर छौँ र आजको रिजल्ट पनि मैले व्यवसायमा अहिले नै लिएर आइसकेको छु र आज हामीलाई जम्मा 13 जना साथीले व्यवसायमा फोन गर्नुभएको थियो। 13 जना साथी मध्ये आजको विनर को हुनुभयो भनेर तपाईँलाई कुन्तली लागिरहेको होला। कतिजना साथीहरू लकी ड्रोमा नै पढ्नु भएको छ, कतिपय साथीहरू लकी ड्रोमा नै पढ्नु भएको छैन र आज चाहिँ हामीले फर्स्टलाई 150 र त्यसै गरी दोस्रो हुने साथीलाई 100 र तेस्रो हुने साथीलाई 50 भनेर हामीले राखेको थियौँ। त्यसमध्ये हामीले फर्स्टलाई 150 र दोस्रो लकी ड्रोबाट एकजना निकालेर होइन उहाँलाई एकजनाको मात्रै साथीको नाम निकालेर उहाँले 50 रुपियाँको रिचार्ज उपलब्ध गराउनेछौँ र आज हामीलाई फोन गर्नुभएको थियो कमला घले काठमाडौँबाट।

उहाँले चाहिँ अङ्क मिलाउनु भएन, सुरेश रानामगर भन्नुभएको छ। उहाँले गोप्य साथी हुनुहुन्थ्यो, सुरेश रानामगर नै गोप्य साथी हुनुहुन्थ्यो। र त्यसै गरी दिलसा राई हुनुहुन्थ्यो, दिलसाजीले सुरेश रानामगर भन्नुभएको थियो। त्यसै गरी अङ्क 56 भन्नुभएको थियो, अङ्क चाहिँ उहाँले मिलाउनु भएको छैन। यो निशाले धनकुटोबाट उहाँले दुवै मिलाउनु भएको छैन, होइन, उहाँले पनि गेस्ट गर्नु मात्रै भयो। त्यसै गरी चन्द्रमाया तामाङ हुनुहुन्थ्यो, पाँच खबरको साथी, उहाँले चाहिँ दुईवटै मिलाउनु भएको छ, होइन, उहाँले दुईवटै मिलाउनु भएको छ। आजको लागि साथी विनर पनि हुनुहुन्छ। शम्भू कुलुङ भोजपुरबाट हुनुहुन्थ्यो, उहाँले पनि मिलाउनु भएन, गेस्ट गर्नुभएको थियो। रजिना विश्वकर्मा पाँच खबरको साथी, उहाँले चाहिँ सुरेश रानामगर भन्नुभएको थियो। दिवा शेर्पा हुनुहुन्थ्यो, उहाँले सुरेश रानामगर भन्नुभएको थियो। अश्विनी सोताङले पनि यति बेला सुरेश रानामगर भन्नुभएको थियो, अङ्क चाहिँ मिलाउनु उहाँले मिलाउनु भएन। त्यसै गरी अश्विनी सोताङको भयो, सुनिता कुलुङले पनि यति बेला सुरेश रानामगर भन्नुभएको थियो। त्यसै गरी अतीत अञ्जना राई, अतीत अञ्जन हुनुहुन्थ्यो, उहाँले चाहिँ गेस्ट मात्रै गर्नुभयो। वरुण चञ्चलले पनि सुरेश रानामगर भन्नुभएको थियो। पूर्वेली आकाशले पनि सुरेश रानामगर भन्नुभएको थियो। आजको गोप्य साथीको नाम सुरेश रानामगर हुनुहुन्थ्यो र रिचार्जको अन्तिम पिन नम्बर 26 रहेको थियो। आजको लागि विनर बन्नुभएको छ साथी, विनर बन्नुभयो, पाँच कपनकै साथी हुनुहुन्छ चन्द्रमाया तामाङ, जसले उहाँले हामीले फोन गर्नुभएको थियो। उहाँले आजको लागि उहाँ विजेता हुनुहुन्छ, उहाँलाई म बधाई दिन चाहन्छु। र अहिले कार्यक्रम सकेपछि तपाईँले सुन्दै हुनुहुन्छ भने कार्यक्रम सकिएपछि हामीलाई कि त हाम्रो रेडियोको नम्बरमा फोन गर्नुहोला, कि त हाम्रो निबु शेर्पा हुनुहुन्छ पाँच कपनकै साथी, उहाँको नम्बरमा तपाईँलाई म यसमा छोड्नेछु। र त्यसै गरी आज लकी डोरबाट एकजना साथी पढ्नु भएको छ, एकजना साथीले ₹50 यहाँको रिचार्ज दिनुभएको छ। लकी डोरबाट पढ्नुहुने साथी आजको लागि ठ्याक्कै म नाम पल्टाएर हेर्दैछु, लकी डोरमा पढ्नुहुने साथी कमला घली हुनुहुन्थ्यो, फर्स्ट कलर भएर आउनु साथी, उहाँले नाम मात्र मिलाउनु भएको थियो, उहाँले ₹50 यहाँको रिचार्ज जित्नु भएको छ। र हामीसँग स्पोन्सरमा जोडिनु साथी जोडिनुहुने साथीहरू मिडिया प्रेमी निमु शेर्पा, त्यसै गरी सानुमाया शेर्पा, पेमु शेर्पा, सुरेश रानामगर, सम्झना रोमाङ, उहाँहरू पाँचैजना साथीहरूलाई फेरि पनि विशेष धन्यवाद दिन चाहन्छु। र तपाईँले रिचार्ज दिनको लागि अन्तिममा यो नम्बरमा तपाईँले फोन गर्नुहोला, 9817404581, 9817404581 यो नम्बरमा तपाईँले फोन गरेर आफ्नो रिचार्ज कार्ड लिनुहोला भन्न चाहन्छु। र अब भने मैले पनि लगभग कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसक्यो। बिदा मागेर जानुभन्दा अगाडि हाम्रो कमला घली गुरुङ त्यसै गरी चन्द्रमाया दुवैजनालाई एकदमै विनर बन्नुभएको छ, फर्स्टलाई पनि र सेकेन्ड दुईजना साथी हुनुभएको छ। तपाईँहरू दुवैजना साथीले बधाई दिँदै दिँदै आजको बसाई कार्यक्रम लोक चौधरीको बसाईबाट फेरि पनि म भोलिको बसाईमा उपस्थित हुने बाचा गर्दै गर्दै आजको बसाईबाट म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता याखा बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाघी बल शुभ रहोस्।

0: नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारी
1: हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
2: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म
1: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख काली गण्डकीको तट मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2082 सहभागी बनौ।
2: आयोजक घरबझोम गाउँपालिका जोमसुम मुस्ताङ
1: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी
2: घरबझोम घोषणा पत्र जारी गरौं जलवायु न्यायको नेतृत्व गरौं।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333 493-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। त्यसको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथ सहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगत भन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोशी बाढ़ीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढ़ी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरे। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि गणेश चतुर्थी र पछि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउन अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकार बीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटो भन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोगी जमीनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
8: भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सड़क आउँदो असोज एक गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज एक गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सड़क विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सड़कको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढ़ी प्रभावित क्षेत्रका सबै सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क तथा पुल पुननिर्माणका लागि आठवटा कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाड़ी सञ्चालनका लागि वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढ़ाइनेछ। मन्त्री लम्सालले काठमाण्डुमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
7: रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीएम उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्यूब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढ़ीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्यूब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित संचारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
8: भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढ़ी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपन्छी प्रभावित भएका छन्। जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाईगोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकोशी बाढ़ीले अकल्पनीय क्षति गर्नुको कारण बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
13: हरेक मान्छेको सपना जपना र चाहना पैसा
14: पैसामा छ शक्ति पैसामा छ सहारा
13: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
14: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
13: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
14: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
13: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
14: इतिहास गाथा र कथा गाँठका कुरा
13: गाँठका कुरा
14: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़ भोटेकोशी बाढ़ीले निम्त्याएको विपदका कारण रौनक घट्यो भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त धादिङको कृष्णवीर सड़क आउँदो असोज 1 गते अर्थात बिहिबारदेखि दुईतर्फी नै संचालनमा ल्याउने तयारी लगाएका खबर प्रस्तुत गरे।
8: पर्णमा अब बाँकी खबर भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढ़ीको अकल्पनीय वेग अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढ़ी 1000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ लिरूङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढ़ी उत्पन्न भएको हो। ढुंगा बरफ र माटो सहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनट भित्रै तल्लो तटमा भीषण विनाश शुरू भएको अध्ययनले देखाएको छ। बाढ़ीमा पानी मात्र नभई ठूला ढुंगा र गेग्रान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि शुरूमा 52 मिटर प्रति सेकेण्ड अर्थात 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढ़ी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढ़ीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगाएको थियो। यस्ता बाढ़ीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
15: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलान्स हुन गयो। त्यसपछि चाहिँ एभलान्स चाहिँ तल डेजी कभर ग्लेसियरमा बजारिएपछि त्यहाँको ठूलो भोलुम पानी त्यसपछि आइस रक अनि डेब्री त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छुचेन खोलामा एन्टर भएर त्यसपछि पोटुकोसी र लेम्बी नदीसँग मिलेर पोटुकोसीमा छिरेको छ।
16: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
15: यस्तो खालको जुन आइस रक एभलान्स छ जुन डिजास्टर छ त्यो पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मातै आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसुवागढीको हाम्रो सेन्सर लगायो त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर चाहिँ हाम्रो श्रमको क्षति चाहिँ कम हुन सक्यो।
16: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो?
15: एक्ज्याक्टली यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त पिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
16: प्रतिवेदनले केही आउँदै माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना उल्याएको देखिन्छ, सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
15: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिमा पछि थुनिमा गएर तालहरू बन्यो भने वा ठिक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र त्यसो त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन बिच हुन सक्छ होइन, मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नु पर्ने हुन्छ।
7: हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साहले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि कांग्रेस असन्तुष्ट पक्षले छुट्टी 15 महाधिवेशन आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
8: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
7: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
17: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
8: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालन शाहसँग बाढ़ी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एण्ड एडभेञ्चरका संचालक समेत रहेका तामाङ विरूद्ध बैंक कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
4: नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, रक्षा मन्त्रालय र जंगी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, संचालन, पोशाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानून व्यवसायीहरूले सरकारी संस्थालाई सैन्य प्रकृति को पोशाक र दर्जानी चिन्ह प्रयोग गर्न, गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक र दर्जानी चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड़ दिएका जानकारी दिनुभयो।
5: नेपालमा राजनैतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोड़फोड़, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व अभिलेखीकरण, बीमा र संकटपछिको पुनस्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
4: आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 25.55 अंकले बढ़ेर 2585 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा फाइनान्स, निर्जीवन बीमा समूह 1.5% उकालो आएको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4.36 अर्ब रूपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 लाख किता शेयर 4.68 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डीप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशक भन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढ़ाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएशन अफ स्कूल एण्ड कलेज लिडर्स एएससीएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दवाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा 2 पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा 1 पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफूलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफूल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाई र समग्र हितमा टेवा पुर्याउन मदत गर्ने अपेक्षा व्यक्त गरेको छ।
4: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमताल मध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा 3-0 क्लीन स्वीप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 अंकसहित पुछहरमा छ। इंग्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इंग्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़। भोटेकोशी बाढ़ीले निम्ताएको विपदका कारण रौनक खट्यो।
4: भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतमा कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त।
5: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
4: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने।
5: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अंक काटियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: अरू
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्न न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, पुरानो मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
0: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702008 9841252969 9842052496 9841093686 र 9842076778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची दुईको निवेदन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.sankhuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852059079 संखुवा सभा 029420949 9852773376 भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
7: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
8: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजकीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जानु
1: लाखै सल्लै देखेर के पाक त बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
1: ल ल आमा, म तँ गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045441।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटु,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने,
4: लाखे सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051494, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलीकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: लु बाबुले, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने,
1: लाखै सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानु पर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने पोल।

0: बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
1: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
0: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295712692, फोन नम्बर 98423549।
3: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862364964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
5: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9827122309। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक त बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 PM
3: अहिले रातको 8 बज्यो
4: त्यसलाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाफ ब्रिक्स सम्मेलनमा नेपालले निम्तो नपाएको विषयमा काठमाडौँमा बहस
5: कंग्रेस संस्थापनले गरेको निर्णय इतरले नमान्ने एमालेमा पनि अध्यक्ष ओलीलाई हटाउने मागले शक्ति संघर्ष चर्किँदै
4: 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी प्राविधिक सुधार सहित नयाँ मसौदा अघि बढ़ाइयो
5: र सन् 2027 नेपालमा आएर सिरिज खेल्न बंगलादेश सकारात्मक
6: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अल्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अल्टाङ ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-7224 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो महासञ्चार नेटवर्क रत्नपान सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संसार नेटवर्कमा समाचार अब विस्तारमा रसुवा बाढ़ी प्रभावित क्षेत्रमा सड़क र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारसँग माग गरेका छन् आज सिंहदरबारमा प्रधानमन्त्री वारेन्द्र शाहसँग भएको भेटमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क र बेली ब्रिज निर्माणलाई तीव्रता दिन माग गरेका हुन् नुवाकोटको विजय नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढ़ीका कारण त्रिशुली नदी आसपासका अधिकांश पुल बग्दा नगरपालिकाका क्षेत्र प्रभावित बस्तीको आवागमन कठिनाई बनेको बताउनुभयो उहाँले स्थानीय जनप्रतिनिधिको माग सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको बताउनुभयो भेटपछि उहाँले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै चिन्ता नगर्न प्रधानमन्त्रीले आश्वासन दिएको सुनाउनुभयो
7: विद्युत नगरपालिका अलि सुगम भन्दै गर्दा पनि 10 वटा क्षति भएको अवस्था पारिपट्टि कर्णाली जस्तै भएको छ होइन अब पुलहरू सबै ध्वस्त भएको अवस्था छ अब यसमा चाहिँ उहाँले हामीले चाहिँ वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन होइन उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो
4: बेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर गुरूङले भने विपदको समयमा स्थानीय जनप्रतिनिधिको गति अनुसार संघीय सरकारका प्रशासनिक संयन्त्र चल्न नसकेको गुनासो गर्नुभयो गल्छी त्रिशुली रसुवा मैलुङ सड़क अवरूद्ध भएपछि बेलकोटगढी लगायतका क्षेत्रको आवागमन प्रभावित भएको र वैकल्पिक सड़क निर्माणका लागि पटक पटक आग्रह गरे पनि तत्काल काम अघि बढ़न नसकेको गुनासो गर्नुभयो
8: हाम्रो देशको काम गराई तौर तरिका त्यो वास्तवमै भन्ने हो भने कुन इमर्जेन्सी कुन सहज परिस्थिति त्यो फरक छैन क्या यो इमर्जेन्सी भनेको फरक हो इमर्जेन्सीमा के हो भने स्रोत र साधनलाई केन्द्रीकृत गराएर त्यहाँ आवश्यकताको आधारमा पहिला काम गर्ने हो त्यसपछि नीतिगत सुधारका कामहरू गर्ने हो होइन हाम्रो त के भने त्यो तत्त्व विघात विभाग र मन्त्रालयबाट जुन खालको ब्युरोक्रेटिक सिस्टम र संयन्त्र त के छ भने पहिला चाहिँ सिस्टमले चाहिँ बनाउने सिस्टम अन्तर्गतलाई चाहिँ के अरे चाहिँ सर्वे गर्ने त्यसपछि इस्टिमेट निकाल्ने त्यसपछि बजेटको तय गर्ने अनि काम गर्ने
4: धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतेउडाले प्रधानमन्त्रीसँग गाउँपालिकाबाट समुदाय सदरमुकाम धादिङ बेसी जाने वैकल्पिक सड़क निर्माण गर्न माग गरेको बताउनुभयो उहाँले बाढ़ी प्रभावित किसानका खेतबारीमा समेत ठूलो क्षति पुगेकाले प्रभावित किसानलाई क्षतिपूर्ति र राहत दिन पनि माग गरेको सुनाउनुभयो गाउँपालिकाका अन्य समस्याबारे पनि लिखित विवरणलाई विवरण प्रधानमन्त्रीलाई बुझाएको उहाँले जानकारी दिनुभयो।
7: मोटरवाला पुल तीनटा थियो, तीनटै क्षति भयो र वैकल्पिक सड़क यदि त्यो पुललाई टाइम लाग्छ भने वैकल्पिक सड़कलाई तत्काल मास्टार आदमटार पिपलटार परेवाटार हुँदै धादिङबेसी जानको लागि भनेर सामान्य प्रधानमन्त्रीज्यू मास हामीले यो कुरा राख्यौँ। सारा किसानहरूको खेत लगेको कुरादेखि लिएर हामीले खुलेर हाम्रा कुराहरू राख्यौँ।
5: यसैबीच भटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्ण भीर खण्डमा सड़क विभागले असोज 1 गतेदेखि सबै सवारी साधनका लागि दुईतर्फी सड़क सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखा उपनिर्देशक शिवराज न्यौपानेका अनुसार कृष्ण भीरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल सतहगत निकास तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रन र होरिजेन्टल ड्रिलिङको काम गर्न बाँकी रहेको छ। उहाँका अनुसार भोटेको सीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढ़ीले नदीको कटान बढ़ाउँदा परेवा भीर कृष्ण भीर लगायतका क्षेत्रमा सड़कको तल्लो भाग बगाएको थियो। कृष्ण भीर पुरानो पहिरो सक्रिय हुने क्षेत्र समेत भएकाले सड़क विभागले विज्ञहरूसँग परामर्श गरेर सड़क खोल्ने निर्णय गरेको न्यौपानेले बताउनुभयो।
9: ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि कृष्ण भीर पूर्ण रूपमा खोल्ने तयारी छ। अब हामी खोल्दाखेरि 2 तर्फी नै खोल्छौँ।
5: नेपाल जियो टेक्निकल सोसाइटी संघको परामर्शपछि पहिरोको भित्तातर्फबाट सड़क खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका लागि काम अघि बढ़ाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। हिजो गरिएको परीक्षणका क्रममा कृष्ण भीरमा एक चरणको ट्र्याक खोलिएको र उपलब्ध ग्यास प्लेटलाई पार गराएर सड़कको परीक्षण गरिएको न्यौपानेले बताउनुभयो। तर सड़कमा अझै ग्राभेल बिछ्याउने तथा पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सड़क पुनः रोकिएको उहाँले स्पष्ट पार्नुभयो। कृष्ण भीर खोल्दा दुईतर्फी नै यातायात सञ्चालन गर्ने तयारी रहेको न्यौपानेको भनाइ छ। यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य अधिक समस्या आएमा अवस्था हेरेर निर्णय गर्नुपर्ने हुन सक्ने उहाँले बताउनुभयो। घटेकोशी बाढ़ीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशुली र नारायणी क्षेत्रसम्म परेको भन्दै सड़क विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। न्यौपानेका अनुसार बाढ़ीका कारण नदीको सतह बढ़नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानको सड़कको तल्लो भागमा क्षति पुर्याएको छ। बाढ़ी तथा वर्षा कम भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा मरमतका काम अघि बढ़ाइने उहाँले सुनाउनुभयो। उहाँले विपदको समयमा अति आवश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ। सड़क विभागले बाढ़ी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था मूल्याङ्कन गरी आवश्यकता अनुसार तत्कालीन तथा दीर्घकालीन सुधारका काम अघि बढ़ाउने जनाएको छ।
4: नेपाली सेनासँग मिल्दो जुल्दो पोशाक दर्जनी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाब माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्ष बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय रक्षा मन्त्रालय नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल समाज कल्याण परिषद काठमाडौँ जिल्ला प्रशासन कार्यालय गोकर्णेश्वर नगरपालिका कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपालको आदेश जारी गरी संस्थाको दर्ता सञ्चालन पोशाक दर्ता र गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको हो। भुटेकोशी बाढीपछिको राहत उद्धारमा ग्रीन आर्मी नेपाल राहत उद्धारमा खटिएपछि त्यसबारेको रिट सर्वोच्चमा परेको थियो।
5: छिमेकी मित्र राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन भव्य रूपमा सम्पन्न हुँदा नेपालले निम्तो नपाएको भन्दै काठमाडौँमा बहस भइरहेको छ। विश्वका ठूला उदयमान अर्थतन्त्र बहुध्रवीय विश्व व्यवस्थाको पैरवी गरिरहेका शक्ति राष्ट्रहरू ग्लोबल साउथका प्रभावशाली मुलुकहरू र विश्व जनसंख्याको झण्डै आधा हिस्सा ओगट्ने नेतृत्वकर्ताहरू एकै मञ्चमा भेला हुँदा सबैभन्दा नजिकको देश नेपालले आगन्तुकको हैसियतमा समेत निम्तो नपाएको विषयमा बहस भइरहेको हो। छिमेकमै यति ठूलो कूटनीतिक अनुष्ठान हुँदा समेत नेपाल सरकारले औपचारिक ढोका बाहिरै रहनुलाई परराष्ट्र मामिलाका विश्लेषक अरूण सुवेदी कूटनीतिक अपरिपक्वताको उपज ठान्नुहुन्छ।
10: चार पाँच वर्षमा हाम्रो कूटनीतिक क्षमता, दक्षता र कूटनीतिमा परिपक्वता ह्रास आउँदै आएको, जब हाम्रा राजदूतहरू पनि धेरै हदसम्म ट्रान्ज्याक्सनल हुन थाल्यो पोलिटिकल इस्टाब्लिसमेन्टको लागि, त्यसले ओभरअल हाम्रो कूटनीतिक क्षेत्र चाहिँ धेरै प्रभावित भयो। मान्नुहोस् नमान्नुहोस् अहिलेको ग्लोबल अर्डरमा बहुध ध्रुव भने पनि मान्नु पर्यो, दुई ध्रुव भने पनि मान्नु पर्यो र हरेक ध्रुवका नायक र नेतृत्वदायी राष्ट्र र त्यसका सहायक नेतृत्वदायी राष्ट्रहरू छन्, पावरहरू छन्, ग्लोबल पावरहरू त्यसरी विन्यास भएको छ। सार्वभौम सत्ता बराबर भने पनि भुटान र इन्डोनेसियाको वैधानिक बराबर भए पनि अन्तर्राष्ट्रिय राजनीतिमा प्रयोजनको हिसाबले बराबर हुँदैन। त्यो स्थितिमा जस्तो अमेरिका भन्नुहोस्, मैले उदाहरण दिएको अमेरिकासित डाइरेक्ट हाम्रो एक्सेसबाट हामीले कति सम्बन्ध व्यवस्थापन गर्न सक्छौँ र अमेरिकासित एकदम कारगर सम्बन्ध भएका र एउटा शक्तिको रूपमा काम गर्ने जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबियाबाट थ्रु अमेरिकासितको सम्बन्ध कति व्यवस्थित हुन सक्छ हामीले एउटा रणनीतिक पाटोलाई हामीले बुझ्नुपर्छ। त्यसर्थ यस्ता फोरमहरूमा हाम्रो उपस्थिति जनाउन त्यस्ता राष्ट्रहरूसित हाम्रो डाइरेक्ट एक्सेस कुन तादादमा छ, नहुँदाखेरि इन्डिरेक्ट एक्सेस अर्को राष्ट्रहरूबाट कसरी व्यवस्थापन गर्न सक्छौँ, यी सबै चाहिँ हाम्रो उत्सुकतामा निर्भर गर्ने कुरा हो। मलाई के बारेमा सूचित हुने इच्छा छ भने हामीले भारतलाई हामीहरू पनि त्यहाँ संलग्न हुन चाहन्छौँ भनेर भन्यौँ कि भनेनौँ, मलेसियाले जस्तो चीनलाई हामीले त्यो कुरो भन्यौँ कि भनेन, त्यसको बारेमा सूचित हुने इच्छा छ। भनेर पनि नभएको रहेछ भने त्यसमा अब हामीहरूले त एकदमै क्यालिब्रेसन त गर्न पर्यो नि त रिलेसनलाई, रिसाएर त हुँदैन कूटनीतिमा।
5: अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा वहाँले नेपाल अमेरिकाको विकास परियोजना एमसीसीमा जोड़िएकाले ब्रिक्समा जान आवश्यक नरहेको तथा असंलग्न परराष्ट्र नीति अंगाल्ने मुलुक भएकाले सहभागी नहुनु उपयुक्त भएको जस्ता टिप्पणीहरू भइरहेको उल्लेख गर्दै वास्तविक कारण खोजिनुपर्ने बताउनुभयो।
11: हामी चाहिँ असंलग्न राष्ट्रको नीतिमा अहिलेसम्म अगाडि बढेको हुनाले हामीले धेरै दुःख झेल्नु परेन, सिटी युद्धमा पनि त्यो चपेटामा पर्नु परेन। त्यसकारण चाहिँ हामीले असंलग्न राष्ट्रकै नीतिलाई अगाडि बढाउनुपर्छ, बरु त्यसको नेतृत्व आफूले गर्ने हो कि अरूलाई गर्न लगाउने हो, त्यो दिशामा यो पनि एउटा फरक खालको सिटी युद्धमा गएको हुनाले अमेरिका र युरोपको एउटा ठूलो देशहरूको समूह एकातिर होइन G7 त्यसपछि गएर चाहिँ त्यसको काउन्टरमा आएको हो भन्ने तर्कसहित ब्रिक्सलाई लिएको चाहिँ देखिन्छ र त्यसकारण चाहिँ यो दुइटै यो चाहिँ पहिलाको शीति युद्ध जस्तै यो नयाँ खालको शीति युद्धतर्फ जान सक्छ, त्यस कारण चाहिँ हामी यसमा मुसिनु हुँदैन, स्वतन्त्रै भएर चाहिँ हामी चाहिँ न्युट्रल भूमिका निर्वाह गर्नुपर्छ भन्ने यो तीन प्रकारको तर्कहरू यो चाहिँ विभिन्न माध्यमबाट विभिन्न विचारधाराहरू विभिन्न विज्ञहरूको मुखबाट आइरहेका छ। त्यस कारण चाहिँ अब वास्तवमा अब नेपाल सरकारले कुन नीति लिनुपर्छ भन्ने कुरा पनि हामीले खोजी गर्नुपर्छ जस्तो मलाई लाग्छ। हामी ब्रिक्सतिर ढल्किने हो कि हामी त्यसको चाहिँ अमेरिकन लबीतिरै जाने हो कि अथवा स्वतन्त्र भएर बस्ने हो।
4: नेपाल परिवेशमा भारतले नेपाललाई बिजुली दिने सहमति लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन
14: आइरह।

0: ढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कंग्रेस दुई चिरामा बाँडिएपछि नेता कार्यकर्ता अन्योलमा परेका छन्। विशेष महाधिवेशनबाट आएको नेतृत्व र चौधौं महाधिवेशनबाट चुनिएको नेतृत्वबीच टकराव बढ़दा कार्यकर्ता नै अन्योलमा पर्ने गरी गतिविधिले तीव्रता पाएका छन्। दुवै समूहले आफ्नै तरिकाले पन्ध्रौं महाधिवेशनको कार्यतालिका ल्याउँदा नेता कार्यकर्ता कुन समूह वा पार्टीमा लाग्ने भन्ने अन्योलमा देखिएका हुन्। यसबीचमा नेताहरूले आफ्नो खेमाको महाधिवेशन कार्यतालिका अनुसार अघि बढ़न आग्रह गरिरहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा आज बसेको समूहको बैठकले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने निर्णय गरेको छ। हिजो बसेको संस्थापनको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चौधौं महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा पन्ध्रौं महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। त्यसको भोलिपल्टै देउवा समूहले थापा नेतृत्वको कंग्रेसले गर्न लागेको महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आग्रह गरेको हो। इतर समूहले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा पन्ध्रौं महाधिवेशनको तयारी समिति बनाएको छ। संयोजक कोइरालाले आज चुन्देवीमा पत्रकार सम्मेलन गर्दै त्यस्तो आह्वान गर्नुभएको हो।
5: आश्विन तीन गते विधि प्रक्रिया मिची शुरू गर्ने भनिएको तथाकथित महाधिवेशन अधिवेशन महाधिवेशन भाग नलिन आग्रह गर्दछौ। चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज पन्ध्र गतेदेखि सञ्चालित हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंगसिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कंग्रेसका साथीहरू हार्दिक अनुरोध गर्दछ।
4: संस्थापनले असोज 16 19 गतेसम्म र देउबा समूहले मंगसिर 21 23 काठमाडौँमा महाधिवेशन गर्ने बताएका छन्। दुवै महाधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च पुग्नुभएका अधिवक्ता मणिराम उपाध्यायको रिट दर्पित भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताउनुभयो। कंग्रेसको आधिकारिक विवाद सम्बन्धीको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।
3: नेकपा एमालेको पुनर्गठनका लागि पनि अहिले आन्तरिक शक्ति संघर्ष चुलिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न दोस्रो तहका अधिकांश नेताहरूले दबाव बढ़ाएपछि आन्तरिक तनाव बढ़ेको हो। महासचिव शंकर पोखरेल लगायतका नेताहरू नै अध्यक्षले नेतृत्व छोड्नुपर्ने पक्षमा देखेपछि ओलीले उपाध्यक्ष रामबहादुर थापा बादललाई प्रतिकारका लागि तयार गर्नुभएको छ। हालै पार्टी बैठकमा पेश भएका दुई थरी प्रतिवेदनमाथि केन्द्रित भएर अहिले छलफलहरू भइरहेका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आजको बैठक पनि त्यस्तै अनिश्चित बन्यो। दुवै प्रतिवेदन एउटै बनाएर ल्याउन संयोजक बादल सहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको चर्चा छ। काभ्रेको मलथलीमा दुई दिन सञ्चालन भएको कार्यदल बैठकमा सहमति नजुटेपछि तीन नेतालाई जिम्मेवारी दिइएको दावी गरिएको छ। तर कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरिएको दावी गर्नुभएको छ। कार्यदलको अर्को बैठक अब असोज 1 गते बस्ने नेताहरूले बताएका छन्।
4: भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 साँझ 6 सम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतका अनुसार मुजफ्फर ढल्के भर 400 केबी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केबी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही भदौ 10 गते रसुवाको भट्टेकोशी नदी लगायतमा भीषण बाढ़ीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
3: जेन्जी सहित प्रथम स्मृति दिवसको कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सचेतक क्रान्ति शिखा धिताले दिएको अभियोगमाथि आपत्ति जनाइएको छ। जेन्जी सहित परिवार कल्याणकारी समाज र जेन्जी घाइते नेपालले आज सिंहदरबार दक्षिण गेट बाहिर प्रदर्शन सहित पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन्। जेन्जी सहित प्रथम स्मृति दिवस कार्यक्रमको अपमान हुने गरी धिताले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। शहीद परिवार घाइतेको त्याग र बलिदानलाई हल्का रूपमा लिएर सचेतक धिताले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको आरोप लगाउँदै उनीहरूले सार्वजनिक माफी माग्नुपर्ने माग समेत गरेका छन्।
6: शिखा धिताले बोलेको अभिवृद्धि प्रति हामी घोर विरोध गर्दछौ, किनकि उहाँले हामी स्मृति दिवस मनाइरहँदा उहाँले चाहिँ कन्सर्ट भन्ने वा को हो उहाँ चाहिँ एउटा चाउचाउको पुडिया भित्र कुपनको उपहार परेर चाहिँ संसदमा छिरेर जेन्जी सहित परिवारलाई घाइतेहरूलाई यसरी हेर बोल्ने।
4: राजावादी अभियन्ता दुर्गा प्रसाईलाई त्रिभुवन विमानस्थलमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको छ। झापाबाट फर्किनुभएका प्रसाईलाई एयरपोर्टमा प्रहरीले बोल्न नदिएपछि लफडा भएको हो। प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई बाइट दिन रोकेपछि प्रसाईका समर्थकले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध उत्तेजक नारा लगाएका थिए। प्रहरीसँगको घम्साघम्सी हुँदा प्रसाईका एक कार्यकर्ता पक्राउ परेका छन्। नागरिक बचाउ महाअभियान का बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो अभियानका नेता माधव खतिवडाले एकजना व्यक्तिसँग सिंगो राज्य डराएको भन्दै सरकारको आलोचना गरेका छन्।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा जिसको खुशीको कनेक्शन जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ haha.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन haha.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब haha.com यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
2: अब बाँकी समाचार नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन् प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा आज सिंहदरबार गेटबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो प्रहरीले उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताउनुभयो उनी प्रधानमन्त्रीले बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी भएका थिए बैठकबाट बाहिर लगत्तै पक्राउ परेका उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ
1: आगामी असोज 7 गतेदेखि दुवै पोखरा नियमित उडान शुरू हुने भएको छ पोखरा विमानस्थल संचालनमा आएको 3 वर्षपछि अन्तर्देशीय उडान नियमित हुन लागेको हो फ्लाइट दुवैले साँझ 6:15 बजे अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ उक्त जहाज मार्फत आएका पर्यटकलाई नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित स्वागत गर्ने तयारी छ उक्त विमान पोखराबाट यात्रु लिएर 7:15 बजे दुबईका लागि प्रस्थान गर्नेछ पोखरादेखि दुबई फर्कदा जहाजले यात्रु सहित कार्गो लिएर जानेछ उक्त एयरलाइन्सको उडान समय तालिका हरेक दिन सोही हुनेछ फ्लाइट दुबईको एयर बस 319 र 320ले अब पालै तालो पोखरा दुबई नियमित उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो उक्त उडान काठमाडौँ भन्दा 5,000 सस्तो हुनेछ
2: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष खड़ा गर्ने नीति नरहेको स्पष्ट पार्नु भएको छ आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथिको दफावार छलफलमा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनु भएको हो बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरिएको थियो
1: नागरिक लगानी कोषको पूँजी वृद्धि लगानीको क्षेत्र विस्तार र संचालन समिति कार्यकारी निर्देशकको जिम्मेवारीलाई थप स्पष्ट बनाउने गरी नागरिक लगानी कोष ऐन 2074 संशोधन गर्न बनेको विधेयक प्रक्रिया अघि बढ़ेको छ ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या अस्पष्टता तथा बदलिदो वित्तीय र पूँजी बजारको आवश्यकतालाई सम्बोधन गर्ने गरी विधेयक अघि बढ़ाइएको हो
2: गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका 529 वर्षीय कल्पना पुनको शव फेला परेको छ उनको शव घटनास्थलभन्दा करिब 1 किलोमिटर टाढा ठूलो पहिरोमा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो
1: आज हरितालिका तीज हिन्दू महिलाहरूले निराहार व्रत बसी महादेवको पूजा अर्चना गरी मनाएका छन् हिजो दर खाएका हिन्दू महिलाहरू आज भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि विभिन्न शिवालयमा पुगेर पूजाआजा गरी पारिवारिक सुख शान्ति र कल्याणको कामना गरेर मनाए रसुवा लगायतका क्षेत्रमा आएको बाढ़ीले निम्ता विपत्तिका कारण यसपालिको तीज केही खल्लो बन्यो भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 1,300 भन्दा बढ़ीको निधन भएको र 4,000 भन्दा बढ़ी मानिस बेपत्ता भएका कारण शोक मनाउनेहरूको संख्या पनि उत्तिकै छ यद्यपि काठमाडौँको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको संख्या केही घटेको छ सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको मान्यता छ
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले आज सरकारले परिमार्जित मस्यौदा बारे यूरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बाल बालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक भएको बताउनु भएको हो। वहाँले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनु अघि नै प्रतिबन्ध लागू हुने बताउनुभयो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकता भन्दा बढ़ी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। त्यसपछि सरकारले कानूनी तथा प्राविधिक सुधार सहित नयाँ मस्यौदा अघि बढ़ाएको हो।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल क्रिकेट संघले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बंगलादेश क्रिकेट बोर्ड बीसीबीले सकारात्मक प्रतिक्रिया दिएको छ। बंगलादेशले सन् 2027 भित्र नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अघि बढ़ाएको छ। बंगलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेशन इन्चार्ज सहरियार नफिसका अनुसार नेपालले केही समय अघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो। बीसीबीले उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्डबीच प्रारम्भिक छलफल अघि बढ़ाएको छ। नफिसले बंगलादेशको फ्यूचर टुर्स प्रोग्राम एफटीपी निकै व्यस्त रहे तापनि सन् 2027 सम्मको हालको साइकलभित्रै उपयुक्त समय मिलाउन प्रयास भइरहेको बताएका छन्। उनका अनुसार छलफल ठोस चरणमा पुगेपछि र श्रृंखला निश्चित भएपछि औपचारिक जानकारी गराइनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: बाढ़ी प्रभावित क्षेत्रमा सड़क र पुल निर्माणलाई प्राथमिकता दिने स्थानीय तहका जनप्रतिनिधिको माग। कृष्णवीर सड़क असोज एकदेखि दुईतर्फी खुलाउने तयारी।
1: ग्रीन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाब। ब्रिक्स सम्मेलनमा नेपालले निम्तो समेत नपाएको विषयमा काठमाडौँमा बहस।
2: कंग्रेस संस्थापनले गरेको निर्णय इतरले नमान्ने। एमालेमा पनि अध्यक्ष ओलीलाई हटाउने मागले शक्ति संघर्ष चर्किँदै।
1: 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी। प्राविधिक सुधार सहित नयाँ मसौदा अघि बढ़ाइयो।
2: र नेपालसँग क्रिकेट सिरिज खेल्न बंगलादेश सकारात्मक।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने टिम विश्वकर्मालाई धन्यवाद। जगत विदा हुन्छौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के प्वाक बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
7: के को खास खास चिज चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो।
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी,
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
9: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
10: के कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा। ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
11: ल ल आमा म तु गए छु आए,
10: होइन आजै आइपुग्छस् र।
11: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
8: हामी कहाँ आईएनई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ, साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 0295-70-128 मोबाइल नम्बर 98520-45-741।
12: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारायण जोबारी।
13: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: एकतालाई कम आँक्न सक्छन् तर उनी गलत छन्। नेटोका प्रमुख एकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेन भरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहल कदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सीमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले 4 अर्ब डलर भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि 1 अर्ब 60 करोड़ डलर जुटाउने अपेक्षा गरिएको छ। डांगोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जल विद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको शीत त्रिशुलीको बाढ़ीले 12 वटा जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति धम्की भिडान्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 वटा एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो टाढो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 औं दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 वटा प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू पनि सबै कुराको बारेमा हामीले भोगिरहेको र संघीय सरकारबाट समन्वय हुँदा संशोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। त्यो मार्गलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो समाधान नगर्ने हुन त तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा 3 वटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोरिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताको साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल अहिले झोलुङ्गे पुल त्यो छैयो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्डा गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्नाले छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी शुरूमा उनलाई भदौ 10 को बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी
5: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारामा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यस कारण लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
1: मतलब 100 वर्षमा आउने भन्दा पनि
5: अझ धेरै नै बढी थियो, होइन 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै बाँकी थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिकमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफकै ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ सोप रकहरू नै फेलियर
1: भयो।
5: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोलुम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोलुमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाको, यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको छ।
1: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ फसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घण्टा वा 52 किलोमिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घण्टामा आएको भनिन्छ।

0: मोनिटरिङ गर्ने
1: उनी थिए। जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल साथी सन्देह ढकालसँग कुरा गर्दै रसुवा बाढ़ीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ।
2: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
3: ग्यासको सहज भइसकेको, खाद्यान्नको सहज भइसकेको, पेट्रोलको सहज भइसकेको।
2: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
4: बच्चाहरू लिएर जान नसकिने, त्यहाँ वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्र बाटो हिँड्नु पर्छ, 3 घण्टा हिँड्दा त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्ने।
2: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
5: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा घुम्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
2: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज झुलुङ्गे पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिश पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
6: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। कियेभमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ। तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सिक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनट पछि ड्रोन हमला भएको थियो।
1: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। भोटेकोशीमा जलप्रलय आएको 3 साता बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेका ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढ़ीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुलको सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बाढ़ीले राजमार्ग भत्काएको र त्यहाँ नै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका प्रमुख जगत बहादुर गुरूङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढ़ीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याएर आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उही ठाउँमा बस्ती नराख्ने तयारी उपशीर्षकमा यसँगै खबर छ। सरकार नदी तटीय क्षेत्रमा पुनः बस्ती पुनर्स्थापित नगर्ने भएको छ। प्रधानमन्त्री शाहले नै नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिए। सड़क सञ्जाल असोजभित्रै बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा।
8: पुनर्स्थापनाकै शीर्षकलाई आजको नेपाल समाचार पत्रले समाचार छापेको छ। 3 जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 जिल्ला पूर्ण रूपमा बन्द, 45 विद्यालय भवन र 258 कक्षा कोठा क्षतिग्रस्त शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी 3 जिल्लाका 34 शैक्षिक संस्थाहरू मध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% भन्दा बढ़ी, कक्षा कोठा क्षतिको 62% भन्दा बढ़ी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढ़ी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सृजना गरेको छ। यसै गरी 82 वटा शौचालय 35 वटा खानेपानी आपूर्ति प्रणाली तथा 20 वटा प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सड़क तथा पहुँच मार्ग अवरूद्ध हुँदा विद्यार्थी शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टीमको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। शुरूको 3 महिनाका लागि जनशक्ति सहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
7: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित खानेपानी मुख्य समस्या महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पीपल टारको होल्डिङ सेन्टरमा 5 वर्षीय योविशा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविशालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। एक्ली बिरामी होइनन्, सेन्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन, योगिताले भनिन्। बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको छ।